0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
1: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्रीपरिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा वहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरिने रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि चार दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्रपृष्ठमा राइट सेडिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपुग यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ ओखर सिमी आलुदेखि फाफर कोदो पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ 15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
1: दैनिकमा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुना नाका नजिकै भारतीय पक्षले 10 गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन निर्देश दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसिकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 वटा देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1 करोड़ 15 लाख ऋण र 0 उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप पैनीले लेख्नु भएको छ। एसीको नतिजामा सिम्बोल नम्बर 029107 ओ भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गएन तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वागलेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। रासोपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विशुले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। अराघचीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड 19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ।
1: साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले 1-1 बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो। तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले 1-1 अंक बाँडेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन्। उक्त खेल बिहान 7:15 शुरू हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समयअनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 शुरू हुनेछ भने हैटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
0: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली अनिवार्य अंग्रेजी सामाजिक गणित ऐच्छिक लेखाशास्त्र ऐच्छिक वित्तशास्त्र ऐच्छिक अर्थशास्त्र कम्प्युटर विज्ञान भर्ना सम्बन्धी कार्यक्रमहरू
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि
2: भर्ना सुरु जेठ 3 गतेदेखि
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-31-79 र 98-48-43-36-77
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली
4: परिवारको सहयोग आवश्यक पर्थ्यो तर अहिले अवस्था फेरिएको छ घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढेको छ अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ
5: राम्रै भएको छ 300 जति केजी मिलेको छ औषधि खर्च घर खर्च
4: चौतारा साँगाछोगढीतिर ठुलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ थोपा सिंचाई मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ
6: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ मलाई धेरै राम्रो छ 1 किरेट 12 किलो निकाले हिजो मात्रै त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1 लाख
4: चौतारा साँगाछोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन् बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन् सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल
7: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन् ड्रिप इरिगेसनका कुराहरू छन् मल्चिङ प्लास्टिकका कुरा छन् बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ
4: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा
8: बिरामी भनौं अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौं यो किरा जन्ने रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सकियो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ
4: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन् मेहनत सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन् दीपक खत्री सीआईएन रेडियो सिन्धु सिन्धुपाल्चोक
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राउला आईको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार,
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश, नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका,
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन, निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन,
1: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई, मध्य पूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने अनुमान,
0: र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि चार खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्डाइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्। यस्तो लेखिएको छ, आहा आज पनि संसदमा माहौल तताइने भयो।
0: हौस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोठाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। अल्पकालीन अन्तरिम आदेश जारीपछि टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख राम नगारजीद्वारा पत्रकार सम्मेलन। कैलालीको जानकी गाउँपालिकामा दलित तथा मुक्त कमदली महिलाहरूका लागि उद्घोषण शिप तथा विभिन्न किसिमका प्रतिवेदन लेखन तालिम शुरू। जानकी गाउँपालिकामा सहकारीको वार्षिक कार्ययोजना निर्माण सम्बन्धी तालिम। र 3 दशकपछि सार्वजनिक जग्गा सम्बन्धी रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। खोज खबर अब विस्तारमा। सरकारले विगत 31 वर्ष अघि सिफारिश भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग सरकारका तत्कालीन पूर्व सचिव रामबहादुर रावलको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने भएको छ। मन्त्री परिषदको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई आधार बनाएर प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। साथै सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। मन्त्री परिषद बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्री परिषदको यस निर्णयसँगै 2021 सालको नापिक आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटै ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने बाटो खुलेको हो। साथै उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अघि बढ़ने भएको छ। सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख बलिराम चौधरीलाई काम नगर्नु भनेपछि त्यसैका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले कार्यकक्षमा पुगी पत्रकार सम्मेलन गर्नुभएको छ। शुक्रबार मध्याह 12 बजे पत्रकारहरूसँग कुरा गर्दै नगारजीले अदालती आदेशको सम्मान अनुसार कार्यभार सम्हालेको बताउनुभयो।
1: टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख चयन र स्थानीय सरकार सञ्चालन सन्दर्भमा सिर्जना भएको अन्यल र कानूनी दुविधा बीच सम्मानित सर्वोच्च अदालतले जारी गरेको अकल्पनीय अन्तरिम आदेशको विधिको सर्वोच्चतालाई पुनः स्थापित गरेको छ। सम्मानित अदालतको यो आदेश कुनै व्यक्तिको जित वा हार होइन, यो त कानूनी राज्य र स्थापित प्रणालीको जित हो। म यस गरिमामय प्रेस सम्मेलन मार्फत निम्न कुराहरू स्पष्ट पार्दै आफ्ना प्रतिबद्धता साझा गर्न चाहन्छु। सम्मानित सर्वोच्च अदालतबाट जारी भएको आदेश र मर्म र भावनालाई शिरोधार्य गर्दै कार्यवाहक नगर प्रमुखको रूपमा तोकिएको कानूनी दायित्व र कामलाई आजको मितिदेखि सुचारू गरेको जानकारी गराउन चाहन्छु। स्थानीय सरकारको कुनै व्यक्तिको इच्छा दलगत वा स्वार्थ वा मनोपोली एकाधिकार र संकाहनपनबाट सञ्चालन हुन सक्दैन। स्थानीय तहको संवैधानिक अधिकार र स्थानीय सरकार सञ्चालन ऐन 2074 र प्रचलित कानूनको परिधिभित्र रहेर मात्र सुशासन कायम गर्न सकिन्छ। आगामी दिनमा नगरपालिकाका हरेक निर्णयहरू सहभागितामूलक र वृहत सामाजिक हिततर्फ उन्मुख पारदर्शी कानून सम्मत र जनमुखी हुने प्रतिबद्धता व्यक्त गर्दछु।
0: उहाँले सबैलाई समेट्ने समन्वयकारी भावनाका साथ काम गर्न कर्मचारीलाई सहयोग गर्न आग्रह गर्नुभयो। दलगत स्वार्थ र सनकाहापनबाट स्थानीय सरकार सञ्चालन हुन नसक्ने भन्दै विधिको शासन स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: यसमा मेरो कुनै पनि व्यक्तिगत आग्रह वा पूर्वाग्रह नभएको, टिकापुरको सर्वाङ्गीण विकास र यहाँको जनताको सेवा नै मेरो एकमात्र लक्ष्य हो। त्यसैले नगरपालिकाका जनप्रतिनिधि साथीहरू राजनीतिक दलहरू आदरणीय राष्ट्र सेवक कर्मचारी उद्योगी व्यवसायी संचारकर्मी र आम नगरवासी सबैलाई समेटेर सबैको आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने मेरो दृढ संकल्प छ। स्थानीय तहलाई सबल बनाउन कर्मचारी तन्त्रको भूमिका महत्वपूर्ण हो। सम्पूर्ण राष्ट्र सेवा कर्मचारीहरूलाई कुनै पनि भय दबाव वा अन्यमा नपरी प्रचलित कानून र विधिको जगमा टेकेर नगरवासीको सेवामा समर्पित हुन म हार्दिक अपील गर्दछु। विधिको शासनभित्रै हामी सबैको व्यावसायिक सुरक्षा र सम्मान सुरक्षित रहन्छ। टिकापुर नगरपालिकाको सुशासन र रक्षा गर्न र विकासको गतिलाई अघि बढाउन आगामी दिनमा पनि यहाँहरूको सबैमा संरचनात्मक सुझाव र सद्भाव र सहयोगको अपेक्षा गर्दछु।
0: कार्यपालिका सदस्य दुर्गाबहादुर ठकुल्लाले कार्यपालिकामा आफ्नो दल नेकपाका 11 सदस्य भए पनि दुई पटक कार्यवाहक बनाउँदासम्म आफ्नो दलको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिनुभयो।
2: टिकापुर नगरपालिका अहिले पछिल्लो चरण एउटा अकर्मण्यतामा संक्रमणमा गुजिरहेको अवस्थामा हामी दुखी छौं, किनभने यो एउटा सरकार हो, जनताको सेवा गर्ने निकाय हो। यहाँ आइसकेपछि हामीले पनि खाएको कसम के हो भने जनताको पक्षमा काम गर्नेछौ, निष्पक्ष रूपमा भन्ने सोचका साथ हामी आएका छौं। त्यसकारण अहिले नगरपालिकाको नगर प्रमुख र उपप्रमुख रिक्त भएको अवस्थामा यो कानूनी व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन संशोधन अनुसार बहुमत कार्यपालिका सदस्यले चुनेको कार्यपालिका सदस्य मध्येबाट एकजना नगर प्रमुखको हैसियतले काम गर्न सक्ने व्यवस्था भएको हुनाले यसमा हाम्रो विगतमा राम नगाजी राई हुनुभयो कार्यवाहक नगर प्रमुख, त्यसपछि बलिरामजीलाई बनाइयो। यसमा हाम्रो पक्षबाट हामी दलको हिसाबले पनि फरक भएको हुनाले हाम्रो आफ्नो दलको मत अनुसार हामी दुईटै बनाउने निर्णयमा सहभागी छैन दलको निर्देशन अनुसार। त्यसैले अब अहिले यो मुद्दा सर्वोच्चमा पुगिसकेको र सर्वोच्चले स्टे अर्डर दिइसकेपछि कानून बमोजिममा अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्दछ। हाम्रो दलको कार्यपालिकामा 11 छौँ, हामी टोटलमा कार्यपालिका हाम्रो 19 हो, प्रमुख र उपप्रमुख निलम्बन भइसकेपछि हामी 17 बच्छ, 17 11 नेकपाको हो, त्यसपछि तपाईँको 5 चाहिँ कंग्रेसको, 1 चाहिँ एमाले। अब हाम्रा बीचमा केही अन्यता अकर्मण्यता संक्रमण लाग्यो, त्यसैले यो बहुमत सदस्य हुँदाहुँदै पनि नेकपाको कार्यवाहक प्रमुख हुन नसकेको स्थिति हो।
0: कार्यपालिकाले 2082 फागुनमा रामबहादुर नगरजीलाई कार्यवाहक नगर प्रमुख चयन गरेको थियो भने 2083 जेठ 14 गते बसेको कार्यपालिका बैठकको बहुमतले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख तोकेको थियो। जानकी गाउँपालिकामा दलित तथा मुक्त कमलरी महिलाहरूका लागि उद्घोषण शिव विकास तथा विभिन्न किसिमका प्रतिवेदन र निवेदन लेखन तालिम शुरू भएको छ। गाउँपालिकाको आयोजनामा भएको तालिममा 9 वडाका दलित तथा मुक्त कमलरी सहभागी छन्। थप खबर रत्नापुर मगरबाट।
3: ज्येष्ठ कार्यपालिका सदस्य लक्ष्मी चौधरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा कार्यपालिका सदस्य पार्वती देवी डंगौराले महिलाले अवसर नपाएसम्म केही गर्न नसक्ने बताउँदै आफूहरूले पनि अवसर पाएपछि बोल्न सिकेको बताउँदै तालिममा सहभागीलाई अवसर सदुपयोग गर्न अनुरोध गर्नुभयो।
4: हामीले अवसर नपाएसम्म हामीले केही पनि गर्न सकिन्न जस्तो लाग्छ। आज हामी पनि एउटा महिला भएर आज यो रोस्टनसम्म उभिएर यसरी बोल्न पाउँदा अवसर नपाएपछि हामी पनि यसरी बोल्न सक्दैनौ के होला जस्तो लाग्छ। त्यस्तै गरी हामीले अवसर पाएपछि पक्कै पनि हामीले सिकेर यसरी बोल्ने अवसर पाउँछौ र हामीले क्षमतावान बन्छौ भन्ने जस्तो लाग्छ। आज हामी महिला एकदम चुला तन्त्रमा मात्रै सीमित भएर हुँदैन, यदि हाम्रो खुट्टा बाहिर जान्छ भने पक्कै पनि हामी पनि पुरुष जस्तै अगाडि बढ्न सक्छौ। घरमै बसेर सबै कुरा हामीले सिक्दैनौ, विभिन्न किसिमका समूहमा जान्छौ या कुनै कार्यक्रममा जान्छौ, बोल्न अवसर पायो भने हामीले के भन्छौ, नाइ म त बोल्दैन म त सक्दैन। पहिले हामीले एकदम थरथरी कामे जस्तै हुन्छौ, हामीले पालो आएपछि आफ्नो परिचय पनि दिन सक्दैन थियौ, पहिला यस्तो समस्या थियो हामीलाई। कसैले अब समूह थियो या कार्यक्रममा जान्छु यस्तै गोष्ठीमा मेरो नाम नआओस् बोल्न, मेरो नाम नआओस् मलाई नभन्नुहोस् भन्ने हुन्थ्यो कि।
3: कार्यपालिका सदस्य पवित्र विश्वकर्माले आफू निर्वाचनमा हिँड्दा बोल्न नसकेको सम्झँदै बिस्तारै बोल्न सिकेको क्षमता विकास भएको बताउनुभयो।
5: ठुलो आमसभा थियो, पब्लिक धेरै थिए, मलाई भनिदिए अब वडा सदस्यको लागि लड्नको लागि तयार थिए, तर माइक सम्हाल्न मलाई आउँदैन थियो। अब त्यत्रो पब्लिकको अगाडि म मञ्चमा त बसेका थिएँ, तर मेरो हातमा वडा सदस्य पवित्र दिगज्यू केही कुरा भन्नुहुन्छ समुदायकोलाई भनिसकेपछि माइक दिएपछि माइकहरू चाहिँ यता फडुले रहेछु कहिले यता राख्ने रहेछ मलाई थाहै थिएन, र मेरो भाइले भिडियो चाहिँ बनाउनु भएको थियो, मेरो बहिनीहरू अगाडि बस्नु भएको थियो, मलाई देखेर धेरै हाँसी गर्नुभएको थियो, र म बोल्न सकिनँ, मेरो मुटु थरथर कामिरहेको थियो र पब्लिक देखेर एकदमै हामी त्यस्तो हुन्छ कि एक्कासी केही कुरा सिकिँदैन गर्दै जाँदाखेरि सिकिने रहेछ जस्तो अनुभव भएको छ। अहिले म धेरै ठाउँमा बोल्न पनि सक्छु, भन्न पनि सक्छु, लड्न पनि सक्छु, लड्ने ठाउँमा लडी पनि रहेछु, भन्ने ठाउँमा भनी पनि रहेछु र बोल्न पनि सकिरहेछु। अहिले धेरै नसके पनि अलिकति आत्मा अलि बलियो भएछ कि जस्तो लाग्छ। त्यही भएर हामी अगाडि बढ्नुपर्छ र अगाडि बढेर केही न केही गर्नुपर्छ भन्ने हामीले सोच नहुनसम्म हामीहरू केही गर्न सक्दैनौँ। अहिले जति जे भने पनि दलित महिला र अहिले यो जो छ नि जनजाति समुदायका महिलाहरू हुनुहुन्छ धेरै पछाडि छौ, हामीले एकदमै अगाडि बढ्न जरुरी।
4: जरूर छ।
3: कार्यपालिका सदस्य इन्द्रा सोपले आफूहरू पनि निवेदन लेख्दा अलमल पर्ने गरेको बताउँदै निवेदन हाम्रो जीवनमा जहाँ पनि काम लाग्ने भएकाले सिक्नुपर्ने बताउनुभयो।
4: तालिम अति नै महत्वपूर्ण छ, यो त हामीहरूको लागि पनि महत्वपूर्ण थियो, किनभने हामीले पनि हामी लगाउँछौ एकदम राम्ररी प्याक प्याक भिड्छ चक्क पारेर जान्छौँ कि जहाँ पनि पुरा स्ट्यान्डर्ड तरिकाले निवेदन लेख्नु भनेपछि अलि हामी उ गर्छौँ कि कतिपय बेहोरा मिलाउन शब्दहरू मिलाउनु पर्ने हुन्छ अनि यो त एकदम आवश्यकता थियो हामीलाई, किनभने म वाडामा जान्छु, हाम्रो वाडा त यो पुरा निवेदन लेखिराख्नु भएको हुन्छ कि त्यहाँको हेर्छु म फुलको, मलाई विद्यालयको निवेदन बाहेक अरू केही आउँदैन लेख्न, त्यही भएर निवेदनहरू लेख्न किशोर किशोरीहरू पनि हुनुहुन्छ, महिलाहरू पनि हुनुहुन्छ, भर्खर तपाईँलाई अति आवश्यकता छ किनभने क्षमता विकासवान हुन अति जरुरी छ होइन, कति हामी चुलो चौखामा मात्रै सीमित हुन्छौँ, खाना बनाउँछन् विभिन्न भेराइटीका हुन्छन् होइन।

0: कसरी हामीहरूले सानोलाई माया गर्ने, ठुलोलाई आदर गर्ने भन्ने सिक्नेछौँ। हामीलाई पनि, मलाई आज 4 वर्ष भइहाल्यो, मलाई पनि बोल्दाखेरि धकधक छाती हुन्छ मेरो पनि, मै बोल्न सक्दैन। हजुरहरू पनि तिन दिने तालिममा एकदमै कसरी बोल्ने हो, कसरी लेख्ने हो भन्ने यहाँ हाम्रा एकदमै आदरणीय सर नेत्र जोशी सर सिकाउने छन् हजुरहरूलाई, एकदमै राम्रोसँग सिकाउनुहुन्छ र हजुरहरूले पनि राम्रोसँग सिकेर जानुहुन्छ। हजुरहरूले राम्रोसँग सिकेर जानुहोला। हाम्रो पालिकाले हजुरहरू मुक्त कमैया र दलितहरूलाई राम्रोसँग अलि कुनै तालिममा गए पनि कसरी बोल्नुपर्छ र कसरी बस्नुपर्छ भन्ने एकदमै सिक्नुपर्छ। हामीहरू एकदम पछाडि पडेका हुन्छौँ। हामीहरू कार्यक्रममा जाऊ भन्दा पनि हाम्रो दलित महिला आउने मान्दै मान्नुहुन्न र हामीहरूले उहाँहरूलाई जानु तालिममा भने पनि आउनु मान्नुहुन्न, घरमै बसेर भन्नुहुन्छ हामीहरूलाई के तालिम दिनुहुन्न भन्नुहुन्छ। यी 3 दिनको कार्यक्रममा एकदमै ध्यानपूर्वक सुन्नुहोला र सिक्नुहोला।
1: कार्यक्रममा योजना शाखा प्रमुख हिरालाल चौधरी लगायतको उपस्थिति थियो। कार्यक्रम गाउँपालिकाका कर्मचारी राम कुमारी चौधरीले सञ्चालन गर्नुभएको थियो भने स्वागत बसन्ती चौधरीले गर्नुभएको थियो।
2: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: सानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: लूबाट कसरी बच्ने,
6: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने,
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने,
6: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ,
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
6: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ,
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ,
6: नरम मुलायम सुतीको कपडा लगाउने,
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
6: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
9: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, जानकी गाउँपालिका वार्ड नम्बर 4 को मनुवामा वार्षिक कार्ययोजना निर्माण सम्बन्धी एक दिने क्षमता विकास तालिम भएको छ। तालिममा वार्षिक कार्ययोजना, योजना, योजना निर्माणको महत्व, योजना निर्माण प्रक्रिया, योजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा, वार्षिक कार्ययोजनाको समीक्षा, बजेट बनाउँदा ध्यान दिनुपर्ने कुरा, वित्तीय संरचना, आदर्श वित्तीय संरचना लगायतका बारेमा छलफल भएको थियो। तालिमलाई सम्बोधन गर्दै जानकी गाउँपालिका कार्यपालिका सदस्य पवित्रा विकले सहकारीले गर्दा किसानलाई मलखाद सुलभ मूल्यमा उपलब्ध हुनुका साथै चाहिएको समयमा ऋण माग गर्न सजिलो भएको बताउनुभयो।
12: ल्याएर आफ्नो घर परिवारलाई हामी सहज बनाउन सक्छौँ, आफ्नो घर परिवार बालबच्चालाई स्कुल पठन पाठन लगाएर आफ्नो आर्थिक सुधार हुन्छ, हाम्रो जीविकोपार्जन हुन्छ। त्यही भएर सहकारी यस्तो चिज हो, हामीले नभए नहुने

0: जस्तो लाग्छ मलाई। यो सरकारले पहिला ऋण माग्दा कसैले घरमा जानु पर्थ्यो, हामीले पैसा माग्दा कति कुरा सुन्नु पर्थ्यो, कसैले त अब नदिँदाखेरि पनि कति गाली, कति ब्याजमा कति डुब्नु हुन्थ्यो। अहिले त्यस्तो छैन, हामी प्रत्येक महिना जति आमदानी गर्छौँ हामी ब्याज बुझाइराखेका छौँ, अनि जति आमदानी भयो हाम्रो आफूलाई घर परिवार हामीले चलाइराखेका छौँ। यो सहकारी एकदम अगाडि जाओस् र हामीले यो जानकी गाउँपालिकामा यो सहकारीले यति राम्रो काम गरिरहेको छ, अझै पनि थप एकदम प्रगति गर्दै जाओस्।
1: सहकारी शाखा प्रमुख सन्दीप साउदे पालिकाभित्र रहेका सहकारीलाई प्रभावकारी रूपमा वार्षिक कार्ययोजना बनाउन र कार्यान्वयनमा प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको जानकारी दिनुभयो।
2: जानकी गाउँपालिकामा रहेका सबै प्रकारका सहकारी संघ संस्थाहरूको जुन गर्दै गर्नुभएको जुन वार्षिक योजना निर्माण सम्बन्धी जुन उहाँहरूले अभ्यास गर्नुभएको छ त्यसलाई अझै प्रभावकारी ढंगले आगामी दिनमा योजना बनाउन योजनालाई कार्यान्वयन गर्न एउटा यसले थप एउटा प्रोत्साहन गरोस् सपोर्ट गरोस् भन्ने उद्देश्य यसको मूल उद्देश्य चाहिँ रहेको छ। त्यो कारणले गर्दा चाहिँ हामीले यो चाहिँ हाम्रो जानकी गाउँपालिका सहकारी शाखा मार्फत चाहिँ यो कार्यक्रमलाई चाहिँ हामीले सञ्चालन गरेको हो।
1: तालिमका सहभागी तथा आधुनिक कृषि सहकारी संस्थाका व्यवस्थापक इन्द्रा कुमारी ड्यागीले विगतमा सहकारीमा आफूहरूले योजना बनाए पनि यो तालिमले आगामी दिनमा वार्षिक कार्ययोजना बनाउँदा विश्लेषण गरेर प्रभावकारी रूपमा बनाउनु पर्ने कुरा जानकारी भएको बताउनुभयो।
3: तालिमबाट चाहिँ हामीले वार्षिक कार्ययोजना बनाउने भन्ने सिकाइ भयो, अनि त्यसमा विभिन्न कुराहरूमा हामी छुटेका थियौँ। त्यसरी चाहिँ अब पृष्ठभूमि परिचय अनि सहकारीको बजेट अन्य अन्य कुराहरूमा चाहिँ हामीले निर्धारण गर्नु पर्दो रहेछ, उद्देश्य अनि लक्ष्य त्यो सहितको वार्षिक योजना बनाउनु पर्छ भने यसलाई चाहिँ अब यसरी सिकेको कुराहरूलाई चाहिँ आफ्नो संस्थामा लिएर चाहिँ हामीले कार्यान्वयन गर्नेछौँ र वार्षिक योजना तयार बनाउनेछौँ।
1: अर्का सहभागी तथा राधाकृष्ण सहकारी संस्थाका अध्यक्ष बप्पल रावत पनि सिकेका कुरा कार्यान्वयन गर्ने बताउनुहुन्छ।
4: बनाउन त हामी योभन्दा पहिले पनि आफ्नो संस्थामा कार्ययोजनाहरू बनाइरहेका थियौँ, जुन आज हामीले सिक्यौं ती पुरानो भन्दा अहिले के फरक भएको, भित्री बुदाहरूमा पनि छलफल गर्नुपर्ने, त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने, त्यसलाई व्याख्या विश्लेषण गर्नुपर्ने रहेछ। अब हामी आफ्नो संस्थामा या छिमेकी संस्थाहरूमा यसलाई कार्यान्वयन गर्छौँ। विगतको कार्ययोजनालाई विश्लेषण गर्दै आगामी कार्ययोजना बनाउनुपर्छ भन्ने कुरा सिकेको र यसलाई कार्यान्वयनमा लिनेछौँ।
1: जानकी कृषि सहकारी संस्थाका अध्यक्ष बिमबहादुर थारले तालिममा सिकेका विषयहरूमा आफूहरूले केही कुरा अझै पनि लागू गर्न नसकेको बताउँदै आगामी दिनमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
5: कतिपय कुरा मिलेको पनि छ, केही कुरा हामीले अझै एकदमै सरकारको नियम अनुसार हामीले सञ्चालन गर्न सक्ने सकेको अवस्था छैन। तथापि आउने दिनमा यस्ता कार्यक्रमहरू छ महिनामा एकचोटि, हामी हिजो धेरै कुराहरू नबुझेको कुरा छ महिनामा एकचोटि, चार महिनामा एकचोटि कम्तीमा पालिका स्तरको हामी सञ्चालक एवं बोर्डका साथीहरू र कर्मचारी साथीहरूलाई के गर्दा राम्रो हुन्छ हामी सुन्छौँ। कुनै कुनै ठाउँमा आफ्नै पालिकाभित्र कुनै सहकारी डुबेको अवस्था, धादा अवस्थामा भएको, हामीलाई पनि दुःख लाग्छ, हामी पनि त्यो क्षेत्रमा काम गरिरहेको अवस्थामा यो यस्तो किसिमको नहोस् भन्ने चाहिँ पालिकाले नि अभिभावकको निर्वाह भूमिका निर्वाह गर्नुपर्छ।
1: शिवशक्ति सहकारी संस्थाका अध्यक्ष सोमती चौधरीले गाउँपालिकाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो।
6: सिक्किममा यस्तो कुराको लागि कमसे कम सर्ले नै भन्नुभएको थियो, तिन चार दिनको तालिम हुनुपर्ने मात्रै भयो, त्यही पनि एक दिन दिनभरि नभएर पनि दुई घन्टाको लागि मात्रै भएको छ। यसमा चाहन्छु
1: आर्थिक विकास समिति संयोजक सुरेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, इन्द्रा कुमारी सोप, सीता चौधरी लगायतको उपस्थिति थियो। तालिममा पालिकाभित्रका सहकारीका अध्यक्ष व्यवस्थापकको सहभागिता थियो। जानकी गाउँपालिका गाउँ कार्यपालिका सहकारी शाखाको आयोजनामा भएको तालिममा जनकल्याण सहकारी संस्था लिमिटेडका व्यवस्थापक छविलाल जैशीले सहजीकरण गर्नुभएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनावाज रहने खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देटी रहल सक्कु बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड्नी सेवा, टुटल हाट जोड्नीमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-42-73-59।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज कहा हो बाबा के ओस्ट बाटी गटिलो ठाव से झोला आन लैसे तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बरती रहा
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं चेक ठो
1: अरे कहाँ से ना नाम
0: कहाँ से लन वो तो कहा टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगलान दीदी कटरा से गुड़ झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कही एक आनल झोला जस का टस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकठी
1: लिया लिया मैं अब भी ही जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
10: रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ बाँकी खबर ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी विनोद शर्मा अब्दुल अजिज मुसलवान र महेश शर्मा पौडेलको इजलास संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो खोज खबरमा अब पालो जनावाजको घरमा धेरै जिम्मेवारी महिलाले निभाउँछन् आजको जनावाजमा हामीले केही महिलालाई घर बनेपछि के सम्झनुहुन्छ भने सोधेका छौं
11: नमस्कार मेरो नाम मिना नेपाली जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गोली 5 नम्बर टोलमा बस्छु घर भनेपछि मलाई आउँछ आफ्नो माइती घरमा हुँदा बुवा आमा दाजुभाइ दिदी बहिनी सबैको आफूले गर्ने दिने माया संस्कार अनेक काम कर्तव्यहरू आफूले गर्नुपर्ने त्यही याद आउँछ र सबै घर कसरी चल्नुपर्छ बिहान साँझ काम कसले के गर्ने कसरी गर्ने भनेर तिनी कुराहरू सबै घर परिवार बसेर साँझ बिहान सल्लाह गरेर काम गर्ने त्यही याद आउँछ घरमा बालबच्चा सबैको आमा बुवा दिदी बहिनी दाजुभाइको सबैको माया लाग्थ्यो अब अहिले विवाह गरेर आइसकेपछि सासु ससुरा नन्न देवर बाल बच्चा जेठानी अब देवरानी भन्ने जस्तो सबैको माया प्रेममा बस्ने एक आपसमा सल्लाह गर्ने घर परिवारमा एकदम मिलमिलाप रहने अनि एक अर्काको सल्लाह लिने राम्रोसँग मिलेर हिँड्ने मिलेर डुल्ने मिलेर काम कर्तव्य गर्ने एक आपसमा माया होस् जे चिज पनि बाँडे चुरी खान त्यस्तो कुराहरू मलाई याद आउँछ अनि श्रीमान प्रति श्रीमतीले दुइटैको गर्ने बिहोरा एक आपसमा दुई बीचमा माया प्रेम नै त्यही याद आउँछ
12: हेर्न धर्ममा म एकल महिला हुँ मेरो घर जानकी गाउँपालिका साथमा हो घर भनेपछि घर बच्चाहरूलाई कसरी सम्हाल्ने आफ्ना छोराछोरीलाई जिम्मेदारी याद आउँछ छोराछोरीलाई कसरी पढाउने लेखाउने कसरी शिक्षा दिने आफू अनपढ भए पनि छोराछोरीलाई पढाउला भन्ने इच्छा छ घर परिवारलाई कसरी चलाउने घर कसरी चलाउने अनि माइती घरको इज्जत कसरी राख्ने घर परिवारको इज्जत कसरी राख्ने त्यो चाहिँ याद आउँछ अनि खाना बच्चाहरूलाई कति टाइममा दिनुपर्छ सासु ससुरालाई कति टाइममा खाना खिलाउने आफ्नो घर कसरी चलाउने त्यही याद आउँछ
13: नमस्ते मेरो नाम मिना विश्वकर्मा घर भनेपछि जस्तै घरमा सबैलाई अब सम्मान गर्ने अनि वातावरण मिलाउने घरको सबैलाई नराम्रो भाषा नबोल्ने राम्रो गर्ने आएका आउना पाहुनालाई सत्कार गर्ने
14: तारा देवी दमाई वडा नम्बर 4 जानकी गाउँपालिका घर भनेपछि परिवार आफ्नो बाल बच्चा जिम्मेवारी अब आफ्नो तर्फबाट त निभाइरहेको छु होइन तर पर्फेक्ट छु कि छैन थाहा छैन मलाई बराबर नै लाग्छ दुइटैको
10: र फिफा विश्वकप 2026 को तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एन अर्ज गोविन्नाले एक एक गोलको बराबरी गरेका छन्। खेलको 21 मिनटमा बोस्निया जोको लुकी चले र 79 मिनटमा क्यानाडाका काइल लारिनले गोल गरे। विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे नेपाली समयअनुसार बिहान 7:45 बजे खेल्नेछन्। यसै समाचारसँगै खोज खबरको अन्त्यमा आधै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अल्पकालीन अन्तरिम आदेश जारीपछि टिकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख जगाजीद्वारा पत्रकार सम्मेलन। कैलालीको जानकी गाउँपालिकामा दलित तथा मुक्त कमजोरी महिलाहरूका लागि उद्घोषण तथा विभिन्न किसिमका निवेदन लेखन सम्बन्धी तालिम शुरू। जानकी गाउँपालिकामा सहकारीको वार्षिक कार्ययोजना निर्माण सम्बन्धी तालिम। 3 दशकपछि सार्वजनिक जग्गा सम्बन्धी रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्री परिषदको निर्णय। हौस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
15: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासनयुक्त देश निर्माण करकलाक सक्कु जाने सहयोग गरी।
16: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुरसै जनहितमै जारी सन्देश।
17: कर्णाली नमूना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
18: कर्णाली नमूना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
17: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
18: कर्णाली नमूना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
17: फराकिला कक्षाहरू,
18: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
17: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
18: खेलकुद सुविधा,
17: कम्प्युटर शिक्षा,
18: स्वच्छ पिउने पानी,
17: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
18: कर्णाली नमूना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
17: तपाईको भविष्य निर्माणको एक सहयात्री।
19: मै कमिन सर।
20: आऊ आऊ, तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
19: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आए कि।
20: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
19: चलाइन सर।
20: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कही कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
21: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
20: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
22: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ, सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
16: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
23: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डौ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

रेडियो टिकापुर फिल्मको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 30 गते शनिबार, तदनुसार जुन 13 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको सामाजिक डरले तपाईलाई सताउन सक्छ, यसलाई हटाउन आफ्नो आत्मसम्मानमा प्रोत्साहन गर्नुहोला, तपाईँको कमाउने शक्तिमा सुधार हुनेछ। वृष राशिको दैनिक दायित्वबाट केही फुर्सद निकाल्ने समय छ, आफूले व्यवस्था गरेको कुनै पनि विषय फेरि महत्वपूर्ण बन्न सक्छ। मिथुन राशि उनीहरूको आज आफ्नो बोली र व्यवहारले अरूको मन जित्न सकिनेछ, सामान्य कुराकानीबाट पनि उपयोगी जानकारी प्राप्त हुन सक्छ। कर्कट राशि उनीहरूको केही समयदेखि मनमा रहेको जिज्ञासाको उत्तर प्राप्त हुन सक्छ, आफूले खोजेको कुरा भेटिँदा आफ्नो सन्तुष्टि बढ्नेछ। सिंह राशि उनीहरूको अरूलाई निर्देशन दिनुभन्दा शून्य भूमिकामा रहनु राम्रो हुनेछ, वरिपरिको अवस्थालाई ध्यानपूर्वक निहाल्दा फाइदाजनक पक्ष देख्न सकिन्छ। कन्या राशि उनीहरूको अधुरा रहेका साना काम पूरा गर्न दिन्छ, व्यवस्थित रूपमा अघि बढ्दा समयको बचत हुनेछ, मनमा सन्तोष बढ्नेछ। तुला राशि उनीहरूको मनमा नयाँ योजना जन्मिन सक्छ, तत्काल कार्यान्वयन नगरे पनि त्यसले भविष्यमा राम्रो दिशा दिन सक्छ। वृश्चिक राशि उनीहरूको घरको वातावरणमा केही परिवर्तनको चर्चा हुन सक्छ, आफन्तसँग बसेर गरेका कुराकानीमा धेरै विषय स्पष्ट पार्नु पर्नेछन्। धनुराशि उनीहरूको नयाँ ठाउँ, नयाँ विचार वा नयाँ अभिव्यक्ति आकर्षण बन्नेछ, त एउटा दैनिकीबाट केही फरक अनुभव गर्ने अवसर प्राप्त हुनेछ। मकर राशि उनीहरूको आफ्नो क्षमता र सीमाबारे बुझाइ स्पष्ट हुनेछ, आवश्यक निर्णयमा दृढ रहँदा राम्रो उपलब्धि हात लाग्ने देखिन्छ। कुम्भराशि उनीहरूको वरिपरिको गतिविधिले तपाईँलाई व्यस्त राख्न सक्छ, धेरै काम एकैपटक अगाडि आए पनि प्राथमिकता छुट्याउन सकिनेछ, सन्तुलित सोचले दिनलाई सहज बनाउनेछ। अन्तिममा मीन राशि उनीहरूको मनमा लुकेका भावनालाई बुझ्ने अवसर प्राप्त हुनेछ, एकान्तमा बिताएको केही समयले नयाँ ऊर्जा दिनेछ, आगामी दिनका लागि स्पष्ट सोच विकास हुनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफलमा जुनसुकै कुरा बने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरी टिपाउँदै गर्नुहोला, त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला।

स्वदेश गानपछि अब सुनौं आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 साझा खबर साझा नेपाल, 8:10 जीवन सन्देश, 9 बजे थारूभाषामा समाचार, 11 बजे कार्यक्रम लोक चौतारी, 12 बजे मध्याह खबर, 5 बजे थारूभाषामा समाचार, 6 बजे खोज खबर, 7:30 साझा खबर, 8:10 हाम्रो कृषि, 9:05 कार्यक्रम मृदुलाई, 9:55 खबर संक्षेप सँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौं। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: वृद्ध हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो
1: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे
3: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
4: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो।
5: धैरै बा, तुमले लोटरी भर्दै थिया
6: भएन क्या हो रे चेली? लोटरी पढ्या त निको हो
5: कभै नभर्या, लोटरी कसरी पढन्छ बा? इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जनदिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
8: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
9: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
9: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
8: जनरल फिजिसियन विशेषज्ञ सेवा,
9: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
8: रोग सेवा,
9: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
8: मनोचिकित्सक विशेषज्ञ सेवा,
10: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
8: र सिटी स्क्यान सेवा,
9: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
8: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
9: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
8: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
9: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
8: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
9: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
8: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
9: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
11: ए बा, आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
12: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
11: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
12: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना शुरू जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था।

0: अनुभवी करियर काउन्सिलर द्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
0: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलाप द्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
0: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
0: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
0: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: के तपाईलाई थाहा छ
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
4: हो र
5: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
4: के छ त विकल्प
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
4: विस्तारै गर्दा हुँदैन
5: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टीकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौ जरिवानाबाट बचौ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: वृद्ध हराएको सूचना टीकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका कपाल छोटो पहेँलो जकेट र लुङ्गी लगाएको हातमा लट्ठी र कमण्डलु बोकेका काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी,

0: एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: ल है म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
3: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
2: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
4: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
2: एम्बुलेन्स र अरू चार पाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
3: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
2: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
4: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
5: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ, जीवन रक्षा गरौं।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: जिरापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाढी पालेका कपाल छोटो पहेलो जकेट र लुङ्गी लगाएको हातमा लट्ठी र कमण्डलु बोकेका काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: खोज खबरमा फेरफेर स्वागत बा। जानकी गाउँपालिका मन दलित तथा मुक्त कमनरी महिला हुकनके लागि उद्घोषण शिव तथा विभिन्न किसिमके निवेदन तथा प्रतिवेदन लेखन तालिम शुरू हिलबा। ज्येष्ठ कार्यपालिका सदस्य लक्ष्मी चौधरीकी अध्यक्षतामा हुलक तालिम उद्घाटन समारोहमा कार्यपालिका सदस्य पार्वती देवी डंगौरा, महिला अवसर नैपाइलसम्म कुछु कर निसेक्ना बटुटी, अपनफी अवसर पहिलसे बुवालसेक लग बटुटी तालिममा सहभागी हुकन अवसरके सदुपयोग गर अनुरोध गर्नबाट। कार्यपालिका सदस्य पवित्रा विश्वकर्मा आफ्नो निर्वाचनमा न्याङ्गबेर बुवाला निसेकलक सम्झती धीरसे बुवाला सिकलक क्षमता विकास विलक बटुलबाट। कार्यपालिका सदस्य इन्द्रा सोप अपनहुक्रफे प्रतिवेदन लिखबेर अलमल पर्नाकरलक बटुटी निवेदन आपन जीवनमा जहाँ फिर काम लाग सेक्ना हुइल पहुँसे सिखपना बटुलबाट। कार्यपालिका सदस्य राधा फूल कार्यक्रम न जैनासे पहिला लाजमानका महिला हुक्र झन नैमन लाज नैमन्ना करलक बटुटी महिला हुकन क्षमता विकास गर्क हरेक कार्यक्रममा सहभागी हुई आग्रह गर्नबाट। कार्यक्रम मन योजना शाखा प्रमुख हिरालाल चौधरी लगायतकी उपस्थिति रह कार्यक्रम गाउँपालिकाकै कर्मचारी रामकुमारी चौधरी सञ्चालन कर्लरलह कलसे स्वागत बसन्ती चौधरी कर्लरलह। जानकी गाउँपालिकाके मुनुवामन वार्षिक कार्ययोजना निर्माण सम्बन्धी एक दिने क्षमता विकास तालिम हिल्बा। तालिममा वार्षिक कार्ययोजना, योजना, योजना निर्माणके महत्व, योजना निर्माण प्रक्रिया, योजना निर्माण करबेर ध्यान दिएपर्ना बात, वार्षिक कार्ययोजनाके समीक्षा, बजेट बनाइबेर ध्यान दिएपर्ना बात, वित्तीय संरचना, आदर्श वित्तीय संरचना लगायतके बारेमा छलफल हुइल रह। आर्थिक विकास समिति संयोजक सुरेश चौधरीकी अध्यक्षतामा हुइलक कार्यक्रम मन जानकी गाउँपालिकाके कार्यपालिका सदस्य पवित्रा विक, सहकारी शाखाके प्रमुख सन्दीप साउ, तालिमके सहभागी तथा आधुनिक कृषि सहकारी संस्थाके व्यवस्थापक इन्द्रा कुमारी दाङ्गी, राधाकृष्ण सहकारी संस्थाका अध्यक्ष बपल राउत, जानकी कृषक सहकारी संस्थाकी अध्यक्ष भीमबहादुर थारू, शिवशक्ति सहकारी संस्थाकी अध्यक्ष सोमती चौधरी आपन बात धरल। कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, इन्द्र कुमारी सोप, सीता चौधरी लगायतकी उपस्थिति रह। तालिममा पालिका भित्रके सहकारीके अध्यक्ष व व्यवस्थापन हुकनके उपस्थिति रहल रह। जानकी गाउँपालिका गाउँ कार्यपालिकाके सहरी सहकारी शाखाके आयोजनामा हुलक तालिम जनकल्याण सहकारी संस्था लिमिटेडके व्यवस्थापक छफी जैसी प्रशिक्षक रहल रह। खोज खबरमा फेरफेर विश्राम, सुन्ती रही सामुदायिक रेडियो टिकापुर एफएम।
4: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
5: फराकिला कक्षाहरू,
6: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
5: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
6: खेलकुद सुविधा,
5: कम्प्युटर शिक्षा,
6: स्वच्छ पिउने पानी,
5: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
5: तपाईको भविष्य निर्माणको एक सहयात्री।
7: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
8: मैं नहीं जाइं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल थू।
7: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
8: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98600-71024 ओ 98046-77417।
3: खोज खबरमा फेरफेर स्वागत बा। परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनके औपचारिक भ्रमणमा जैनाहुलबाट। जनवादी गणतन्त्र चीनके विदेशी मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीके केन्द्रीय समितिके राजनीतिक ब्यूरोके सदस्य वाङ यीके मैत्रीपूर्ण निमन्त्रणामन यही जेटके 31 गते थेसे असार 3 गते सम्म 4 दिनके लागि औपचारिक भ्रमणमा जैना मिति तय हुइलख हो।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दे गुज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुगर बना कन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846349261।
5: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरु खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टीकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814860204।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, प्यानक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
3: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
5: बाबु, म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमीमा अड्किएको छ छोरा।

0: भएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: डमरले टिट्टु दिल्ली बनाएर जति दखल दियो त
1: वृद्धा हराएको सूचना टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका कपाल छोटो पहेलो जकेट र लुङ्गी लगाएको हातमा लट्ठी र कमण्डलु बोकेका काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन शुरू गरे।
2: आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ छ नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ।
4: भन्दै सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-0204।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
1: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भुवा जागिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाएका अंशकले कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भाटवट खाई आऊ जाएका हौ सामुएल ज्वेलर्स न घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
3: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ
2: सासानो कुरामा तनाव हुने
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने
2: कुलटमा लाग्ने
3: छटपटी हुने
2: मुटु धेरै ढुकढुक हुने
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु टीकापुर अस्पताल टीकापुर कैलाली
4: योगसना डिजिटल प्रस्तुत

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
5: खेतबारीमा काम सकभर बिहाना वा बेलुका मात्र गर्ने
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
5: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
4: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
4: नरम मुलायम सुतीको कपडा लगाउने
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
7: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
8: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
7: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
8: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
9: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर नमस्कार नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने र रेडियो प्रेमी श्रोता मनहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी तपाईँसँग रमाइला कुराकानी गर्न तिनै युकाली गर्दै तिनै ओराली झर्दै नयाँ पुराना लोकभाका सुनाउन र सुन्नको लागि उपस्थित भइसकेका छौं। यतिखेर भने मलाई टेक्निकल सपोर्टमा सघाउँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र रत्नाजी भने त्यसै गरी आवाजमा म छु भागी कुमार। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोकगीत गाउने सुनाउने रमाउने कार्यक्रम पनि हो लोक चौतारी। पक्कै पनि आज पनि यो बिहान पखको समयमा तपाईँसँग तिनै रमाइला कुराकानी गर्न तपाईँको गाउँ बस्तीको हाल खबर के छ तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोकभाका सुन्न हामी उपस्थित भइसकेका छौं। पक्कै पनि यो बिहान पखको समय छ, कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओराली झर्दै हुनुहुन्छ होला। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस्। गर्मी छ, गर्मी सँगसँगै कामको चटारो पनि बढ़िरहेको छ है। अब खेत रोप्ने काम पनि यतातिर टिकापुरतिर हिँड्यो भने शुरू लगभग आजदेखि सायद भइसकेका छन्। तपाईँको गाउँ घरतिर पनि के छ कस्तो छ, सकाउनु भयो कि भएन, काफल सकियो कि सकिएन, तिर्खुलाहरू के छ कस्तो छ, आउनुहोस् रमाइला यस्तै यस्तै कुराकानी गरौंला। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.samudayikradio.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। तपाईँका लागि हामीले नम्बर पनि खुल्ला गरिसकेका छौं। नयाँ साथीलाई थाहा पनि पुराना साथीहरूलाई थाहा पनि छँदैछ, हामीले भन्नु पनि पर्दैन। अझै नयाँ साथी हामीसँग जोडिनुहुन्छ भने 091-5162-55 लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्। तपाईँसँग गला छ, कला छ, तपाईँ मिठो गीत गाउनुहुन्छ, स्वरको धनी हुनुहुन्छ, सायद नेपाली लोक गीत संगीतलाई मन नपराउने मान्छे विरालै मात्रामा भेटेलान्, त्यसैले तपाईँ लोकगीत मन पराउनुहुन्छ भने पक्कै पनि आउनुहोस्। कार्यक्रममा आइसकेपछि तपाईँलाई एउटा मिठो भाका चाहिँ अवश्य पनि लिएर आउनुहोला है। तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी मार्फत। यस्तै यस्तै कुराकानी छँदैछन्, त्योभन्दा पहिले आज पनि हामी कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौं यो रमाइलो भाका। त्यसपछि भने तपाईँसँग हामी कुराकानी गर्न उपस्थित हुनेछौं। तपाईँ भने 091-5162-55 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो लोक भाका, पुरानो भाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूमा राखिसकेका छौं। पक्कै पनि तिनै उकाली गर्दा किन नहोस्, तिनै ओह्राली झर्दा किन नहोस्, दिउँसो पखको बिहान पखको समयमा किन नहोस्, तिनै नयाँ पुराना भाका सुन्न पाउँदा एक खालको आनन्दको महसुस पनि हुन्छ। पक्कै पनि तपाईँले पनि कार्यक्रम सुनेर महसुस लिनुभयो होला भन्ने आनन्द पनि हामीले राखेका छौं। पक्कै पनि यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने यो हो कार्यक्रम लोक चौतारी। लोकगीत गाउने, सुनाउने र तपाईँका ती सुमधुर आवाजलाई कार्यक्रम मार्फत स्थान दिने गर्दछौ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुनेछ, www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँका लागि हामीले नम्बर पनि खुल्ला गरिसकेका छौं, 091-5-61-255 लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, हिमाल, पहाड़, तराई, लेक बेसी हुँदै तपाईँ आउनुहोस्। तपाईँका लागि हामीले नम्बर खुल्ला गरिसकेका छौं, बाटो पनि खुल्ला छ है, तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ। पक्कै पनि यतिखेर भने बिहान पखको समय छ, कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने उकालीतिर गर्दै हुनुहुन्छ होला, अब बाख्रा गोरु गाउँघरतिर हेर्ने हो भने होइन, बाख्रा गोरु चराउन पनि जाँदै हुनुहुन्छ होला, कोही भने घाँस दाउरा गरेर घर वनतिरबाट घरतिर पनि आउँदै हुनुहुन्छ होला। पक्कै पनि आजभोलि कामको सिजन पनि छ, खेत रोप्ने काम, जोत्ने काम, बिउ गाड्ने काम गाउँघरतिर किन नहोस्, बजारतिर, सहर बजारतिर किन नहोस्, जताचतै कामको चटारो पनि छ। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने जहाँ हुनुहुन्छ जे गरेर राख्नु भएको छ, हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस्, कार्यक्रम लोक चौतारी सुन्नुहोस्, मनोरञ्जन लिनुहोस्। तपाईँसँग मिठो गला छ, कला छ, तपाईँ लोकगीत संगीतलाई मन पराउनुहुन्छ भने फोन गर्नुहोस्। कोही साथी आज कार्यक्रम लोक चौतारीमा पहिलो साथी जोडिसक्नु भयो भाग्यजी भनेर मलाई संकेत दिइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हजुर नमस्कार।
1: नमस्कार।
0: जगतपुरबाट नारायण चौधरी होइन? नारायण चौधरी जगतपुरदेखि सुनिरहेको छैन नारायणजी?
1: हजुर
0: सुनिराख्नु भएको छ। कतातिर हुनुहुन्छ, सुनिरहेको छैन? यता सुनिरहेको छ। अनि के छ जगतपुरतिरको हाल खबर?
1: ठिकै छ, राम्रै छ भनौँ, घाम चरेको छ अलिअलि।
0: ए जिउ ताजा, घाम लागिरहेको छ, गर्मी अलिअलि बढिरहेको छ होइन? गर्मी बढिरहेको छ, हजुर यता त सुनिरहेछ नारायणजी, क्लियर सुनिरहेछ,
1: राम्रोसँग आवाज आएछ।
0: ए मेरो आवाज सुनिराख्नु भएको छैन, के भएको रत्नाजी? हजुर घरमै बसिराख्नु भएको छ, हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर
0: हजुर, अलि नेटवर्क हुने ठाउँमा जानुहोस् न है।
1: हजुर
0: हजुर हजुर। अनि खाना खानु भयो?
1: खाना खाइसक्यो हजुर।
0: हजुर अनि हजुर हजुर पक्कै पनि। अनि के छ कामकाजको चटारो, के छ बिउ गाड्ने काम, रोप्ने काम के छ, चालु भइसक्यो त्यतातिर गाउँघरतिर?
1: काम त चालु छ भनौँ, उता खेत जोताइ छ, यता अटोमा पनि काम भइरहेको छ।
0: हजुर यता पनि काम, उता पनि के काम, के गर्ने होइन, यस्तो यो जिन्दगी, काम फेरि काम नगरेर खान पनि मिल्दैन होइन नारायणजी?
1: हजुर हजुर
0: हजुर पक्कै पनि। काम पनि गर्नुपर्छ, अलि आफ्नो स्वास्थ्यको पनि केयर गर्नुपर्छ है, गर्मी छ।
1: हजुर
0: हजुर। अनि घरतिर सबैजना सन्चै हुनुहुन्छ? हजुर पक्कै पनि। कार्यक्रममा जोडिनु भयो, खुसी लाग्यो, सधैँ जोडिनुहुन्छ, माया गर्नुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ, कार्यक्रम लोक चौतारीलाई मन पराइदिनुहुन्छ, खुसी लाग्छ। आज पनि कार्यक्रममा आउनु भएको छ, कसैली चाहिँ अब हामी सुन्न आतुर छौ। हजुर ल हुन्छ हुन्छ, सुरु गर्नुहोस्। हजुर ल
1: त सुन्नु।

0: ఐదవ సాలి గైదేవుకి మొదట హక్క బీర్సే ఓకే పని
1: सबै जना आउँछन् भनेर गीत गाइदिएछौ।
0: हजुर हजुर,
1: डान्सर गरेर गीत गाइदियो भन्न त
0: पक्कै पनि मिठो भाका सुनाउनुभयो, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आजलाई हामीले छुट्नु पर्ने हुन्छ, पक्कै पनि छुट्नु भन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ।
1: सबभन्दा पहिला हामीलाई
0: धन्यवाद,
1: जति साथीभाइ नाच छन् मेरो कार्यक्रम सुन्ने जति हुन्
0: हजुर नमस्कार। छुट्टिन्छौ है ल। अहिले भने जगतपुरदेखि नारायण चौधरी आउनु भएको थियो, उहाँले पनि एउटा मिठो भाका सुनाएर साथीभाइ आफन्तजनलाई सम्झना छोडेर गइसक्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र सधैँ सम्झिनुहुन्छ हरेक हप्ताको शनिबार कार्यक्रम लोक चौतारीलाई, आटो पनि चलाउँछु, कार्यक्रम पनि सुन्छौ, काम पनि गर्छौ भनेर हामीलाई सधैँ भन्नुहुन्छ, सधैँ सम्झिनुहुन्छ। खुशी लाग्छ तपाईँ जस्तो मान्छेले सम्झिनुहुन्छ र पो हामीलाई खुशी लाग्छ है। तपाईँको माझमा यसरी हामी बोलिरहेका छौं, तपाईँले माया गर्नुभयो भने तपाईँले नै माया गर्नु भएन भने हामी कसरी तपाईँको माझ तपाईँ बिना हामी पछाडि हट्छौं है। त्यसैले कार्यक्रममा आउनुभयो, मिठो भाका सुनाउनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आउन जनबुन्नुहोला भनेर भन्न चाहन्छु। तपाईँ पनि यस्तै यस्तै नयाँ पुराना भाका सुन्न र सुनाउन चाहनुहुन्छ, तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना छोड्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि फोन गर्न सक्नुहुन्छ। 091-5-61-255 लाइनमा चाहिँ केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग गला छ, कला छ, तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँसँग स्वर छ, मसँग त यति मिठो स्वर छ होइन, तर मैले एउटा गाउने अवसर नै पाएको छैन, कसरी गाउने होला, कुन ठाउँबाट मेरो आवाजलाई प्रस्तुत दिने होला भन्ने तपाईँको त्यस्तो मनमा खुल्दुली छ भने तपाईँ पक्कै पनि फोन गर्न सक्नुहुन्छ। 091-5-61-255 लाइनमा हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि हामी तपाईँको माझमा जोडिने गर्दछौं, तिनै नयाँ पुरानाको भाकाको साथमा तपाईँको माझमा हामी आउने गर्दछौं। तपाईँ पनि तिनै नयाँ पुराना भाका सुन्न र सुनाउन चाहनुहुन्छ भने 091-5-61-255 लाइनमा तपाईँ फोन गर्न सक्नुहुन्छ र तपाईँका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना छोड्न चाहनुहुन्छ। बिहान पखको समय छ, खाना खाँदैनुहुन्छ होला, आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला, आज धेरैजना साथीहरू विद्यार्थी साथीहरू बिदाको दिन होइन घरमै पनि बसिराख्नु भएको छ होला, नुहाई धुहाई बाहिर आउने जाने काम पनि भइराखेको छ होला। तपाईँ जहाँ भए पनि जे गराख्नु भएको छ भने पनि फोन गर्नुहोस्, यदि फोन गर्नुहुन्न भने पनि ठिकै छ, सुनेर साथ दिनुहोस् है। तिनै नयाँ पुराना लोकभाका चाहिँ सुनेर साथ दिनुहोस्, एउटा मनोरञ्जन दिनुहोस् भन्न चाहन्छु। पक्कै पनि फेरि पनि एउटा गीत राखौं रत्नाजी, हाम्रो रत्नाजीले भन्दै हुनुहुन्छ एउटा मिठो भाका राख्नुपर्छ त्यसपछि भने फेरि हामी उपस्थित हुन्छौं भनेर भन्दै हुनुहुन्छ। तपाईँको माझमा तपाईँलाई मनोरञ्जन दिलाउनको लागि फेरि पनि एउटा मिठो लोकभाका तपाईँको माझमा हामी राख्छौं, त्यसपछि भने तपाईँसँग हामी कुराकानी गर्न उपस्थित हुनेछौ। तपाईँ भने 091-5-61-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस् है त।

हजुर, यो मिठो बाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। पक्कै पनि तपाईँ फोन गर्न सक्नुहुन्छ 0915612555 को लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, के गर्दै हुनुहुन्छ आज भोलिका दिनहरू, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ। यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र तपाईँका ती सुमधुर आवाजलाई स्थान दिने कार्यक्रम पनि हो लोक चौतारी। पक्कै पनि यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नाजी भने, त्यसै गरी आवाजमा म छु। हरेक हप्ताको शनिबार तपाईँको माझमा उपस्थित हुने गर्दछौ भाग्य कुँवर। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.samudayikradio.tikapurfm.org मार्फत। देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। तपाईँ त्यहाँबाट पनि सक्नुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ, एउटा मिठो भाका सुनाउन सक्नुहुन्छ र तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी मार्फत। पक्कै पनि बिहान पखको समय छ, यतिखेर भने घरमै पनि बसिराख्नु भएको छ होला धेरैजना साथीहरू। आज शनिबारको दिन विदामा पनि हुनुहुन्छ होला, हामीलाई सुन्दै पनि हुनुहुन्छ होला, कोही भने घरमै हुनुहुन्छ होला, कोही भने वनतिर हुनुहुन्छ होला, कोही भने नेपाली लोकगीत संगीतलाई धेरै मन पनि पराउनुहुन्छ है। सायद नेपाली लोकगीत संगीतलाई मन नपराउने मान्छे सायद विरलै मात्रामा भेटेलान, सानोदेखि ठूलोसम्म किन नहोस्, नेपाली लोकगीत भनेको एउटा हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाली लोकगीत संगीतलाई हामीले माया पनि गर्नुपर्छ, गाउनु पनि पर्छ, आफूमा भएको गला कलालाई हामीले स्थान पनि दिनुपर्छ होइन। तपाईँ हामी सबैको हो नि नेपाली राष्ट्रिय लोकगीत संगीत भनेको एउटा पहिचान पनि हो हामीलाई हाम्रो चाहिँ। त्यसैले तपाईँ हामी सम्पूर्ण मिलेर नेपाली लोकगीत संगीतलाई बजाउनुपर्छ, गाउनुपर्छ, जगेर्ना गर्नुपर्छ। यो हो कार्यक्रम लोक चौतारी मार्फत हामीले तपाईँको माझमा तपाईँका ती आवाजलाई पनि कार्यक्रममा राख्ने गर्दछौ। तिनै नयाँ भाका किन नहोस्, पुराना भाका किन नहोस्, कार्यक्रम मार्फत हामी बजाउने पनि गर्दछौ। पक्कै पनि के छ रत्नाजी, कोही साथी आउनु भएको छ? साथी भन्दा पनि समय सकिसक्यो भाग्यजी, कार्यक्रमको हामीले समय अनुसार चल्नु पर्ने हुन्छ, कार्यक्रमको समय सकिसक्यो हो, विदा माग्नु पर्ने बेला भइसक्यो भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँको माझमा यसरी कुराकानी गर्ने मन, तिनै नयाँ पुराना भाका सुनाउने मन हुँदाहुँदै के गर्ने है, कार्यक्रम अनुसार नियम अनुसार हामीले चल्नु पर्ने हुन्छ, समय जता जान्छ त्यति पछाडि हामीले जान्नु पर्ने हुन्छ। पक्कै पनि आज जान्छौ, पछिल्लो शनिबार आउँछौ, तपाईँसँग यसरी हामी निरन्तर रूपमा चलिरहन्छौ। तपाईँको माया ममताले साथ र सपोर्टले हामी यसरी नै तपाईँसँग कुराकानी गर्ने गर्दछौ कार्यक्रम लोक चौतारी मार्फत। पक्कै पनि यतिखेरसम्म सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर अनलाइन मार्फत पनि सुन्नुहुन्छ www.tikapurfm.org मार्फत, देश विदेशमा पनि सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट पनि हिमाल पहाड तराई हुँदै हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु। यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र रत्नाजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यस्तै यस्तै तिनै नयाँ पुराना लोकथाका तपाईँको माझमा अर्को शनिबार तपाईँसँग तिनै उकाली ओराली भन्ज्याङ चौतारी गर्दै किन नहोस्, नयाँ मिठा मिठा कुराकानी गर्न तपाईँको माझमा उपस्थित हुनेछु भन्दै, तिनै नयाँ पुराना भाकाको साथमा तपाईँको माझमा उपस्थित हुनेछु भन्दै आजको कार्यक्रम लोक चौतारीको यो सुन्दर बसाईबाट यो मिठो भाका तपाईँको माझमा छोड्दै कार्यक्रम लोक चौतारीबाट म भाग्य कुँवर पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ रहोस्।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ है इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रप इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
4: ओहो तोहर राजा जी के दिलवा टूट जाई तोहर राजा जी के दिलवा टूट जाई बल्ल घर को पर्खाल लिपपोत गरेर सकिन लाग्यो
5: मुस्कान छोरी ए मुस्कान छोरी घर को पर्खाल लिपपोत गरेर सकिन भने खेत में काम करने खेतलाहरुलाई खाजा लगदिन पर्ने थियो
4: सकिनै लाग्यो आमा लिपपोत गरेर
5: ए ल ल म खाजा तयार गरेर राखिदिन्छु लगिदिनु है त
4: हुन्छ आमा ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ माटोले पुरिदिनु पर्यो कि क्या हो पुरिदिनु पर्यो
5: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो लौ न खै खै कहाँ टोक्यो छोरी
4: या दाहिने हातमा टोक्यो आमा
5: लौ न को हुनुहुन्छ मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो लौ न लौ
6: के भयो काकी
5: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
6: नातिनु काकी अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काके मुस्कानलाई सिधा सुताउनु त नहलाइकन
5: हुन्छ बाबु मुस्कान सिधै भएर सुत त
6: अनि काके मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
5: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि
6: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
5: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
6: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
5: बुझे बाबु
6: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebite.nepal.org को वेबसाइटमा खोज्दै गर्छु
5: हुन्छ हुन्छ बाबु
6: डाटा अन गरेर हेर्नु पर्यो ल snakebite.nepal.org ल वेबसाइट पनि खुल्यो हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ हो त्यही लाउनु पर्यो मुस्कानलाई
5: राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसक्यो
6: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ
5: ए हस् हस् बाबु
7: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ
8: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन कहिले काही मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनी

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस् एनसेल नेपालकै लागि

सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट म गीता चौधरीको नमस्कार। तपाईहरू अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खबर संक्षेपका मुख्य शीर्षकहरू: कर्णाली करिडोरको ढुलाचौरमा सड़क बन्द सुचारू, परराष्ट्र मन्त्री आइतबार चीन भ्रमण जानुहुने, बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू हुने।

0: अब खबर संक्षेप विस्तारमा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको छ। जनवरी गणतन्त्र चीनका विदेश मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ 31 गतेदेखि असार 30 गतेसम्म 4 दिनका लागि औपचारिक भ्रमणमा जाने मिति तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता हुने कार्यसूची रहेको छ। नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उद्देश्य सहित पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। कर्णाली करिडोर अन्तर्गत बाजुराको ढुलाचौरमा अवरूद्ध गरिएको सड़क सञ्चालनमा आएको छ। सड़क बन्दका कारण हुम्ला आउने जाने यात्रुहरू ढुलाचौरमा आलोपत्र परेपछि गृह मन्त्रालयको निर्देशनपछि बाजुराको जिल्ला प्रशासन कार्यालयले सड़क सञ्चालनमा ल्याएको हो। गत बुधबार राति 10 बजेदेखि बन्द गरिएको कर्णाली करिडोरको बाजुरा खण्ड स्थित ढुलाचौर सड़क शुक्रबारदेखि पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर रेग्मीले जानकारी गराउनु भएको छ। कृषि मन्त्री गीता चौधरीले निर्देशिका अनुसार बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण हुने भएकाले किसानले आफ्नो लागत सम्भावित आमदानी र बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य एमएसपी तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गरेको छ। बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयका अनुसार सरकारका सय बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत प्रमुख खाद्यान्न बालीको एमएसपी निर्धारण सम्बन्धी कार्य सम्पन्न भएको हो। यसका लागि न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। उक्त निर्देशिका गत वैशाख 16 गते मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भए कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निर्देशिका अनुसार बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण हुने भएकाले किसानले आफ्नो लागत सम्भावित आमदानी र बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने बताउनु भएको छ। किसानले पाउने मूल्य पहिले नै निर्धारण भएपछि सोही आधारमा उक्त बाली लगाउने वा अन्य विकल्प रोज्ने विषयमा निर्णय गर्न सक्नुहुने उहाँले बताउनु भएको छ। खबर संक्षेपमा एकैछिन विश्रामपछि आउने नै छौ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोचेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
1: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
0: खबर संक्षेपमा फेरि पनि स्वागत छ। शुक्रबार रातिदेखि तनावग्रस्त बनेको बर्दिवास नगरपालिका 12 विजयपुरा स्थित क्षेत्र स्थित डाँडा टोलमा अवस्था थप तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अर्सु ग्यास प्रहार गरेको छ। नेपालका अनुसन्धानदाताहरूले मुलुकको विकासका लागि हर क्षेत्रको वृहत अनुसन्धानमा जोड़ दिनुपर्ने बताउनु भएको छ। नेपाल फिलोसोफिकल रिसर्च सेन्टर एनपीआरसी र अनुसन्धानदाता समाजद्वारा शुक्रबारदेखि आयोजित दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धानदाताहरूले देशको विकासका लागि अनुसन्धान क्षेत्रमा जोड़ दिने कुरा बताउनु भएको हो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राचार्य डाक्टर कृष्ण प्रसाद आचार्यले अनुसन्धान राम्रो भए मात्र मुलुकको विकासमा योगदान दिन सक्ने बताउँदै शिक्षा र प्राध्यापनमा मात्र नभएर मुलुकको विकासको हर क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास गर्न जरूरी रहेको उल्लेख गर्नुभएको छ। अनुसन्धानदाताको लेख राम्रो भए मात्र जर्नल र लेखकको ओजन बढ्छ, त्यसैले बोलेर होइन लेख्ने र वैज्ञानिक अनुसन्धानको बानीको विकास गर्ने उहाँले भन्नुभएको छ। एनपीआरसीका अध्यक्ष डाक्टर तेज बहादुर कार्कीले दिगो विकासका लागि अनुसन्धानमा आधारित कार्यक्रम तय गर्नु पर्नेमा जोड़ दिँदै अनुसन्धान बिनाका कार्यक्रमहरू सफल नहुने धारणा राख्नुभएको छ। पूर्वीय दर्शनका ज्ञानलाई दस्तावेजीकरण गरेर अगाडि बढ़ाउन सके मात्र मुलुकले विकास हासिल गर्न सक्ने उहाँको भनाई रहेको छ। हवस् त, अहिलेलाई खबर संक्षेप यति नै। जाँदा जाँदै खबर संक्षेपका मुख्य शीर्षक फेरि। कर्णाली करिडोरको धुला चौरमा बन्द सड़क सुचारू, परराष्ट्र मन्त्री आइतबार चीन भ्रमण जाने, बाली लगाउनु अघि नै समर्थन मूल्य टोक्ने व्यवस्था लागू हुने। हवस् त, अहिलेलाई मध्याह बाह्र बजेको खबर संक्षेप यति नै। अहिलेको खबर संक्षेपबाट म गीता चौधरी बिदा हुन्छु। तपाईहरू सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: वृद्ध हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्रे पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 98-20-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
4: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन के ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: चेली हेदी धै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
4: धैधै बा, तुमले लोटरी भर्राइ थ्या
5: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो
4: कभै नभर्या लोटरी कसरी पढन्छ बा? ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन।
6: सतर्क रहौ, ठगी बटे बचौ।
4: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
9: असार 6 गते पहिलो शनिबार
8: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
10: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
9: आउने दिन असार 6 गते पहिलो शनिबार
8: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-6377-72।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144860204।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
3: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
5: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
6: मैनै जाइ, उहाँ आफन अनुहार बिगर्थे, घर से बाहर नै निकर्थु।
5: उहे मारे तो तुहिन वहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन, बढ़िया डॉक्टर होई से उपचार हुई था वही, तोर समस्या फेन अस्ते बा, जैबे तो समाधान हुई जाए।
6: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तू मैं अब भी जाए।
7: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, हुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
8: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
9: आफ्ना कान्छा भाइको बे नगरजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
8: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
9: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
10: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846349261।
11: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
12: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
13: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
11: डेलिभरीका लागि
13: ड्रिंकिङ वाटर एक्वा शीतल
11: टीकापुर कैलाली,
14: सम्पर्क मोबाइल नम्बर 9870106072। स्वास्थ्यका लागि पानी।
15: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
15: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
15: फराकिला कक्षाहरू,
6: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
15: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
6: खेलकुद सुविधा,
15: कम्प्युटर शिक्षा,
6: स्वच्छ पिउने पानी,
15: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
15: तपाईको भविष्य निर्माणको एक सहयात्री।
16: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
17: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
16: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
17: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
16: अब त म ढुक्क।
18: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
17: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी टिकापुर कैलाली।

0: परिवारमा सबै बिराले
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो. तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरानी, कहिले कोही बिरानी. म त दिक्क भइसक्यो हो. कसो कालले छिटो नलाग्यो.
2: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने. म त हैरान भइसके. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो. म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन.
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो.
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली.
5: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ. एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला. ग्रीष्म टेरस, टिकापुर, कैलाली. संचालक मदनराज देवकोटा. स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि. सम्पर्क नम्बर 9849585808.

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2, 3 र 4 शनिबार आउँदै हुनुहुन्छ।
2: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
1: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: and we need to cut 600 kilo meat.
1: घरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्दछ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं
5: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सदैभरिलाई।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 01

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: वृद्धा हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका कपाल छोटो पहेलो जकेट र लुङ्गी लगाएको हातमा लट्ठी र कमण्डलु बोकेका काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य ज्वलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके, छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 98017 10672।
8: स्वास्थ्यका लागि पानी

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
7: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: सूचना सूचना।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर, कैलाली।

0: आइगे क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: वृद्ध हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्रे पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढ़ेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 98-20-49

0: 46/19 मा खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: सिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैला।

0: चेली हेदी धै बालाई लोटी पड्यो भने के बैंकको विवरण दिए पैसा खातामी आइ जान्छ भन्यो
1: धैदै बा तुमले लोटी भर्राइ थ्या
2: आछिन क्या हो रे चेली लोटरी पड्या त निको हो
1: कभै नभर्या लोटी कसरी पढन्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन
3: सतर्क रहौ ठगी बटे बचौ
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9886147 99 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924 67 28 25।
3: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासनयुक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
5: वृद्धा हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टिकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टिकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
6: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
7: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट।
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र?
7: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 98 49 85 18 08।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।
9: के तपाईलाई थाहा छ?
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
9: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
9: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
9: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
9: विस्तारै गर्दा हुँदैन?
10: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
11: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
13: आई हो बड्डो, घर कहिया सिर्जैबो? पाछसे शुरू करल मने घर सिजार सेकल।
14: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू, मिलबो मिलबो नी करत का कहना हो का?
13: मिस्तरान बर्जनाऊ का ना घर हेरो ना, पटा सुगुर बनेल बाट, आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, वट्र फे पटानी हुई कि गुंगुआ बुढ़ो होना कबू कहूँ घूम जाए तो था पाए।
15: यूपीवीसी ब्रांड के मौका, द्वार, पार्टिशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
14: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार, टीकापुर कैलाली। प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 98 48 51 43 26।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: कोही सबै पेपर अर्को सकिया हो
6: सकियो
5: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
6: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबार आयो
5: कोही बैङ्कमी
6: अद्दु पढ्यो
5: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पोग्दो बठे सचेत बनौ
6: सतर्क रहौ ठगी बठेई बचौ
7: सिद्धार्थ बैङ्क पठेई जनहितमै जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
9: आइ हो बड्डो घर कहिया सिद्धैबो पाछसे सुरु करल मने घर सिजार फेक्ल
10: अरे का करुरी बुढिया कठुवा खोजत खोजत परे सानो डिल बाटु मिल्बो मिल्बो नि करत का कैन हो का
9: मिस्तरान बर्जन हुकन घर हेरो न पट्टा सुगुर बनैल बाट अल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्रफे पटानी हुइन कि गुङ्गुवा बुढो हो न कबु कहुँ घुम जाए त थाहा पाए
11: यूपी भीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
12: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426
13: 80% रोगहरू पानीकै कारणले लाग्छन्
14: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
15: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
13: डेलिभरीका लागि
15: ड्रिंकिङ वाटर एक्वा शीतल
13: टिकापुर कैलाली
12: सम्पर्क मोबाइल नम्बर 9807106772 स्वास्थ्यका लागि पानी
16: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
17: यो ओसीएमसी भनेको के आयो फेरि
18: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
17: ओसीएमसीले के सहयोग गर्छ त
18: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-46673 र 98164-0204।
9: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
10: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
11: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
10: के गर्छ र सन मेडिकेयरले?
11: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
10: यति गरेपछि धेरै राहत हुने रहेछ त।
11: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
10: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
12: ए रोक रोक रोक,
13: के भयो, किन कराएको यस्तो?
12: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
14: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
12: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
15: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
16: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसके हो, कसो कालले छिटो नलाग्यो।
17: होइन चाइनिजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
16: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो हुन्छ, खानै सक्दैन।
17: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
18: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: यही मिति 2083 साल जेठ 31 गतेका दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा बृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू, स्थानीय देउडा गायकको बेजोड प्रस्तुति, स्थानीय पञ्चे बाजा, सखिया नाच, हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय, खैरी फाटा, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर।

0: आइपु ढल्ला सुन्ठो कि नै वा नन्दे भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी ना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक सीतापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846349261
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ
2: सासानो कुरामा तनाव हुने
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने
2: कुलटमा लाग्ने
3: छटपटी हुने
2: मुटु धेरै ढुकढुक हुने
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानुचोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: सर्वज्ञ मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
4: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरक्षण आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
5: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
7: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खाता नि आइजान्छ भन्यो।
8: धैरै बा, तुमले लोटरी भर्दै थियो अब?
9: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो बा।
8: कभै नभर्या लोटरी कसरी पढन्छ बा? बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर कामीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
10: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: पनि उपलब्ध छन्।
1: अछा मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ।
0: प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: हाम्रो परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा 5 दिनको थारू सांस्कृतिक मेला महोत्सव हुँदै थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोकनृत्य बारे जानकारी दिने। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। दौलतपुर घाटमा निर्माणाधीन झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा कैलालीमा वन अतिक्रमण हटाइयो। गोदावरीमा 47 संरचना भत्काइए र उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना। खोज खबर अब विस्तारमा। असार पहिलो साता टीकापुरमा थारू सांस्कृतिक मेला महोत्सव हुने भएको छ। थारू टेलिभिजनको आयोजनामा हुने महोत्सव असार 3 गतेदेखि 5 गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टीकापुरको सिटी हलमा हुने थारू सांस्कृतिक मेला महोत्सवबारे आज टीकापुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। थप खबर गीता चौधरीबाट।
1: महोत्सवमा थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोकनृत्य लोक संगीत मौलिक खानपान तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन र प्रचार प्रसार गर्ने उद्देश्यले थारू मेला महोत्सव गर्न लागेको थारू टेलिभिजनका अध्यक्ष पोखम चौधरीले जानकारी दिनुभएको छ।
2: थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोक नृत्य लोक संगीत मौलिक खानपिन तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन र प्रचार प्रसार गर्ने उद्देश्यले थारू सांस्कृतिक मेला महोत्सव 2083 आयोजना गर्न लागेको हो।
1: यस महोत्सवले थारू समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै सांस्कृतिक पर्यटनको विकास स्थानीय उत्पादनको बजारीकरण उद्यमशीलताको प्रवर्धन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
2: यस महोत्सवले थारू समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। साथै सांस्कृतिक पर्यटनको विकास स्थानीय उत्पादनको बजारीकरण उद्यमशीलताको प्रवर्धन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
1: महोत्सवमा थारू समुदायको परम्परागत नृत्य सख्या मघौटा लाठी लगायतका सांस्कृतिक प्रस्तुति रहनुका साथै थारू परिकारको प्रदर्शनी हस्तकला प्रदर्शनी पर्यटन प्रवर्धन प्रदर्शनी कृषि उत्पादन प्रदर्शनी स्थानीय उद्यमीहरूको स्थल तथा विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने जानकारी दिएको छ।
2: महोत्सवमा थारू समुदायका परम्परागत नृत्य झुम्रा सखिया मघौता लाठी नाच लगायतका सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै थारू परिकार प्रदर्शनी हस्तकला प्रदर्शनी कृषि उत्पादन प्रदर्शनी पर्यटन प्रवर्धन प्रदर्शनी स्थानीय उद्यमीहरूको स्थल तथा विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछ।
1: 5 दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक दिन फरक फरक किसिमको प्रदर्शनी तथा कार्यक्रम सञ्चालन गरिनेछन्। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि गाउँ गाउँमा बर्गर भलमनसाहरूसँग समन्वय गरेको आयोजकले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढ़ीको सहयोग र थारू टेलिभिजन प्रणाली धनगढ़ीको आयोजनामा सो महोत्सव मेला हुन लागेको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सभाको बहुमतले पारित गरेको छ। शनिबार बसेको प्रदेश सभा बैठकले सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 नियम 38 उपनियम 4 बमोजिम नीति कार्यक्रमलाई सभाबाट बहुमतले पारित गरेको हो। नीति कार्यक्रमलाई पारित गर्नु अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सभालाई सम्बोधन गर्नुभएको थियो। तेस्रो पटक बजेट ल्याउन लागेको प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सभालाई सम्बोधनका क्रममा सबै प्रदेश सभा सदस्य सरकारलाई विश्वासिलो बनाउन सबैले सहयोग गरेकोमा धन्यवाद दिनुभयो। धेरै कोणबाट प्रश्न उठिरहेकाले सबै जिम्मेवार हुनुपर्ने बताउँदै सरकार संसद एक भएर अघि बढ्दा विपक्षी दलका नेताले भनेको विषय पनि सम्बोधन हुने बताउनुभयो।
3: कसै प्रति दोषारोपण गरेर मात्रै यसको समाधान छैन। यदि साँच्चै हामी हाम्रो तहबाट प्रतिबद्धता जाहेर गर्ने हो कमिटमेन्ट गर्ने हो भने सिङ्गो सरकार र सदन एक ठाउँमा उभिएर आफ्ना नीति आफ्ना कार्यक्रम आफ्ना एन कानूनहरू निर्माण गर्ने प्रक्रियामा हामी अगाडि बढ्न सक्छौ। यस अर्थमा यो नीति तथा कार्यक्रममा तपाईँले भन्नुभएका यी विचारहरूलाई मैले गम्भीरताका साथ लिएको पनि छु र म यति मात्रै भनौ कि माननीय सांसदजीहरू यहाँहरूलाई मेरो निवेदन छ, आग्रह, हामीले योजना आयोजना कार्यान्वयन छनौट गर्दै गर्दा हामीले कुन तहसम्मको कसरी गर्ने भन्ने सन्दर्भमा पनि यहाँहरूले साथ र सहयोग दिनुभयो भने त्यही रूपमा बजेट कार्यक्रम आउनेछ भन्ने कुरामा पनि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। यहाँहरूले उठाउनुभएका केही महत्वपूर्ण विचारहरू छन्, त्यसलाई म सम्मान गर्छु, समेट्ने प्रयत्न गर्नेछु, समेट्नेछु भन्ने पनि विश्वास दिलाउन चाहन्छु। र केही यो सदनमा संघीय सरकारसँग उठेका कुराहरू पनि छन्, विषयवस्तु पनि छन्, कम्पनसेसनका कुराहरू पनि छन्, कालापानी दुख्दैन भन्ने कुरा पनि छ र रानीसैनको घटनालाई लिएर केही कुराहरू आएका छन्, हाम्रा संघीय ऐनमा भएका व्यवस्थापनका कुराहरूका सन्दर्भका कुराहरू पनि आएका छन्, राजधानी निर्माणका कुराहरू पनि आएका छन्, टिकापुर विश्वविद्यालयका सन्दर्भका पनि कुराहरू आएका छन्। यी सबै कुराहरूमा भोलिका दिनमा यहाँहरूसँग गहन छलफल गरेर अगाडि बढ्ने म प्रतिबद्धता जाहेर गर्दछु।
0: जेठ 18 गते प्रदेश सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख नजीर मियाले प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथि 21 जना प्रदेश सभा सदस्यहरूले विचार राखेका छन्। सुझावहरू बजेट वक्तव्यमा समेटिएर आउने आश्वासन दिनुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम मुलायम सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
8: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
7: पढाइ हुने विषयहरू
8: अनिवार्य नेपाली,
7: अनिवार्य अंग्रेजी,
8: सामाजिक गणित,
7: ऐच्छिक लेखाशास्त्र,
8: ऐच्छिक वित्त शास्त्र,
7: ऐच्छिक अर्थशास्त्र,
8: कम्प्युटर विज्ञान,
7: भर्ना सम्बन्धी कार्यक्रमहरू,
8: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
7: भर्ना सुरु जेठ 3 गतेदेखि,
8: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
7: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
8: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
9: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
9: कुलटमा लाग्ने,
8: छटपटी हुने,
9: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्व विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जड़ित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ। विद्युत प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। वार्षिक कार्यक्रम अनुसार 66 केबी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याइने जनाइएको छ। यसै गरी 33 केबी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिएको छ। टिकापुर र बर्दियाको दौलतपुर जोड्ने कर्णाली नदीमा अत्याधुनिक झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 5 दौलतपुरको कर्णाली नदीमा निर्माण भइरहेको झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको हो। 10 महिना अगाडिदेखि निर्माण शुरू गरेको थानी निर्माण सेवा काठमाण्डुका साइड इन्चार्ज विक्रम बस्नेतका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बस्नेतले असार पहिलो साता नै पुल हस्तान्तरण गरिने बताउनुभयो। 15,73,00,000 लागतमा बनेको पुलको लम्बाई 482 मिटर, चौड़ाई 1.60 मिटर रहेको छ। टिकापुर नगरपालिकामा स्वास्थ्य संस्थाको संख्या 12 पुगेको छ। टिकापुरका सबै वडामा स्वास्थ्य संस्था छन्, त्यहाँबाट आधारभूत स्वास्थ्य सेवा दिइन्छ। यस्तै विषयमा टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग कुराकानी गरेकी छु।
10: टिकापुर नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाको अवस्था पहिला भन्दा राम्रो छ। अहिले हाम्रो स्वास्थ्य संस्थाहरूमा वृद्धि भइरहेको छ। अब हाम्रो जम्मा 9 वडा भए तापनि अहिले हाम्रो सरकारी 12 संस्था भइसकेको छ। भर्खरै हाम्रो अब यो शहरी स्वास्थ्य प्रबन्धन तथा सिकलसेल केन्द्र मिलाएर 1 नम्बर वडामा हामीले संस्था हाम्रो बढेको छ। पहिला 11 संस्था थियो, अहिले 12 भएको छ। जे होस्, पहिला भन्दा अब जनताको अझै घर नजिकबाट सेवा दिनुपर्छ भनेर हामीले स्वास्थ्य सेवाको विस्तार उहाँलाई नजिकबाट सेवा दिने हिसाबले घर दैलो कार्यक्रम लगायतका पनि अन्य कार्यक्रम पनि हामीले प्लान गरेका छौँ। त्यो अनुसारमा कार्यक्रमहरू भइरहेको छ।
11: यो क्षेत्रको मुख्य स्वास्थ्य समस्याहरू के के छन्?
10: यो क्षेत्रको अहिलेको मुख्य स्वास्थ्य समस्या हेर्ने भने अब हाम्रो त अहिले झन् एनसिडी भन्छौँ हामी, नन कम्युनिकेबल डिजिज, नसर्ने रोगहरू हामीका धेरै छन्। अब अहिले हामीको हेर्ने भने अब प्रेसरका बिरामी त्यत्तिकै छन्, सुगरका बिरामी त्यत्तिकै छन्, क्यान्सरको बिगबिगी छ, सँगसँगै अब अहिले चाहिँ सिकलसेलका बिरामी पनि यहाँ धेरै छन्। अब अहिले चाहिँ अर्को मानसिक स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य समस्याका बिरामी पनि हामी कहाँ पहिला भन्दा बढ्ने क्रममा छन्। यथावत चाहिँ रोगहरू चाहिँ हामी कहाँ विद्यमान अवस्थामा हामी कहाँ देखिरहेको छ हामीले।
11: अनि स्वास्थ्य संस्थामा अब दैनिक रूपमा बिरामीहरू फरक फरक खालको बिरामीहरू बढ्दै जाने, तर स्वास्थ्य संस्थामा जनशक्ति औषधिको अवस्था चाहिँ उस्तै देखिन्छ।
10: अब यो औषधिको त हामी कहाँ समस्या छैन, किनभने औषधिको हामीले विगतमा हामीले टेन्डर 2-3 पटक टेन्डर भएर इभिड भइसकेको छ। त्यो आधारमा चाहिँ हाम्रो औषधिको छैन, तर जनशक्ति अब हामी कहाँ जनशक्ति हामीले बढाउन सकेका छैनौँ। किन भन्दाखेरि अब हाम्रो चाहिँ दरबन्दी चाहिँ नेपाल सरकारको पुरानो दरबन्दी हो, त नयाँ दरबन्दी सृजना संस्था चाहिँ सृजना भए त दरबन्दी चाहिँ सृजना भएको छैन। त्यो हिसाबले चाहिँ हामीले नगरपालिकालाई हामीले बेला बेला पटक पटक उहाँलाई हामीले लिखित रूपमा पनि नगरपालिकाले अनुरोध गरेका छौँ। त्यहाँ हामीले चाहिँ उहाँलाई के भनेको छ भने यो दरबन्दी चाहिँ बढाउनु पर्यो। त्यो भन्दाखेरि हामीले हाम्रो ज्योतिनगरमा खोल्यो, हामीले श्रीलङ्कामा स्वास्थ्य संस्था खोल्यौँ, त्यहाँ हामीले दरबन्दी बढाएको छैन। सँगसँगै अब हामीले यो सिकल सेलको केन्द्रमा त हामीले त्यहाँ दरबन्दी छ, तर पुरा खोलेका छौँ, केही मात्रामा हामीले अहिले 8 जना हामीले राखेका छौँ।
11: जस्तो पालिकाले मातृ तथा बाल स्वास्थ्यका लागि चाहिँ के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
10: मातृ तथा बाल स्वास्थ्यको लागि हेर्ने हो भने त हाम्रो मेडिक मोबाइल प्रोग्राम छ एउटा, जसबाट हामीले स्वयंसेवक मार्फत गर्भवतीलाई चाहिँ जाँच गर्न पठाउने, उहाँहरू आउनु भएन भने उहाँलाई फलोअप गर्ने, त्यसपछि अब सुत्के अब तपाईँको सुत्की हुने बेला भयो, अब तपाईँको पहिलो जाँच गर्ने बेला भयो, दोस्रो जाँच, त्यसरी हामीले 8 पटकसम्म जाँच गर्नुपर्छ, त्यो मेसेज दिन्छौँ। सँगसँगै अब उहाँलाई घरबेडबाट त्यसलाई पिएनसी होम भिजिट भन्छौँ हामी, उत्तर सुत्केरी प्रसुति सेवा भन्छौँ, त्यो 4 पटक दिनुपर्छ, त्यसको लागि मेसेज गर्ने, त्यो कुराहरू चाहिँ हामीले गर्दा हुन्छौँ। सँगसँगै अब अहिले हाम्रो ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम भन्ने छ, ग्रामीण अल्ट्रासाउन्ड जो हामी घर घरमै अथवा भन्नु वडा वडामा गएर अब गर्भवती महिलाको गर्भ कस्तो छ, राम्रो छ कि छैन, कतिपय जोखिम भएकालाई बेलामा रेफर गर्ने, त्यो खालकोलाई नर्सिङ स्टाफहरूलाई तालिम दिएर उहाँले चाहिँ वडा लेभलमा गएर गर्भवतीलाई भिडियो एक्सरे गर्ने, भिडियो सामान्य भाषामा भिडियो एक्सरे गर्ने, त्यो पनि भइरहेको छ। सँगसँगै अब हाम्रो यो अर्को यो गर्भवती महिलालाई घरबेट स्वास्थ्य संस्थामा आए बापत उहाँलाई प्रोत्साहन रकम दिने, जस्तो 4 पटक जाँच गर्न आउनु भने 800 रुपियाँ दिने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत संस्थाको सुत्केरी भयो भने उहाँलाई 1,000 रुपियाँ यातायात खर्च दिने, सँगसँगै पोषणका कार्यक्रमहरू उहाँलाई पोषणमा कसरी हुन्छ पोषणमा जोड्ने, त्यसो भनौँ खानेकुराहरू के खानुपर्छ। भर्खरै हामीले स्क्रिनिङ हाम्रो राष्ट्रिय पोषण अभियान पनि सञ्चालन भएको छ, त्यसमा हामीले बालबालिकालाई 5 वर्ष मुनिका बालबालिकालाई जाँच गर्यौँ भने सँगसँगै गर्भवती महिलालाई पनि उहाँको पोषण विशेष सुनौलो 1000 दिनको आमाहरूलाई उहाँको पनि के छ जाँचको अवस्था स्वास्थ्यको अवस्था कस्तो छ त्यो कुरामा उहाँलाई पनि हामीले बेला बेलामा पोषणको बारेमा उहाँलाई सहजीकरण गर्ने र उहाँलाई हामीले सिकाएका छौँ। सँगसँगै कतिपय वडामा पनि कार्यक्रम भइरहेको छ, वडा लेभलले पनि स्वास्थ्य संस्था स्तरलेबाट पनि उहाँहरूको चाहिँ पोषण सम्बन्धी सुनौलो 1000 दिन लगायतको अन्य कार्यक्रम भइरहेको छ, लगायत यथावत कार्यक्रमहरू हाम्रो भइरहेको छ।
11: जस्तो यो कुपोषण न्यूनीकरणका लागि चाहिँ जस्तो विशेष गरी यहाँहरूले चाहिँ बालबालिकालाई फोकस गर्नु भएको छ नि त अहिलेको अवस्थामा, जस्तो तयारी खानाहरू उपचारात्मक खानाहरू वितरण गर्ने त्यस्तो चाहिँ कतिवटा संस्थाबाट भइरहेको छ अहिले?
10: अब हाम्रो यो 5 वटा संस्थाबाट हाम्रो ओटिसी भन्छौँ हामी बहिरङ्ग उपचार केन्द्र, 5 वटाबाट हाम्रो यो वितरण भइरहेको छ। तै पनि अहिले अब डाटा हेर्ने भने टिकाको डाटा अलिकति खतरनाक छ, किनकि अस्ति जुन हाम्रो राष्ट्रिय अभियान भयो त्यो राष्ट्रिय अभियानमा चाहिँ हामीले राष्ट्रिय पोषण अभियान त्यसमा हामीले सबै संस्थाबाट यो हामीले जाँच गरेका थियौँ। त्यो जाँचको अवस्था हेर्ने भने हामी कहाँ 75 जना 5 वर्ष मुनिका 75 जना बाल बालिकाहरू कुपोषित देखिया छन्। यदि यो डाटा सही हो भने अब यो हुन त यो हाम्रो संस्थाबाट आएको स्क्रिनिङबाट आएको रिपोर्ट हो, त्यो आधारमा हामीले उहाँलाई अहिले 75 जना बाल बालिकालाई उपचारमा ल्याउनलाई हामीले यो आईटिएफ सकिया थियो, यसको डेट सकिया थियो, त्यसले पछि हामीले नयाँ हाम्रो संघबाटै प्रदेश मार्फत नयाँ हामी कहाँ आइसकेपछि हामीले चाहिँ उहाँलाई दिएको छ। हाम्रो यो अभियानको बेलामा जम्मा 1864 जना बच्चाले जाँच गरे, त्यो जाँच गर्दाखेरि त्यसमा चाहिँ अब सबै विधिबाट उहाँको पाखुरा नाप्ने, उहाँको हाइट नाप्ने, वेट नाप्ने गर्दाखेरि 75 जना बच्चा साममा छन्। हाम्रो साम भने उसको कुपोषण र 272 जना बच्चाहरू चाहिँ हाम्रो माममा छन्, मध्यम खालको कुपोषण छन्। यो अवस्था हेर्ने भने एकदम चिन्ताजनक छ। हुन त हामी सबैको पालिकाभरिको गर्नु पाएको राम्रो हुन्थ्यो, तर पालिकाको जम्मा हाम्रो 5 वर्ष मुनिको पालिकाहरू सबैलाई गर्न सकेन, 34% बालबालिकाहरू मात्रै हाम्रो उसमा आउनु भएको छ, आउनुपर्ने त हाम्रो यो आएको छ होइन। यसको लागि हामीले यो राष्ट्रिय अभियान हो, नेपाल सरकारले राष्ट्रिय अभियान चलाएको थियो, अभियान अन्तर्गत हाम्रो वैशाख 15 गतेदेखि वैशाख मसानसम्म थियो, त्यसमा अझै पनि हामीले भनौँ न सबैलाई ल्याउन सकेका छैनौँ। यसमा हेर्ने भने सामान्य खालको 1712 जना छन्, माम केस 92 जना देखिया छ भने अरू केसहरू हाम्रो मुवाकबाट पनि 60 जना यो मुवाकबाट पनि आएको छ कतिको, यो हिसाबले मैले यहाँलाई भने यो अवस्था अलिक डेन्जर छ, त्यसको लागि काम गर्नुपर्ने देखिरहेको छ। अब यहाँ अर्को संस्थाले पनि पोषणमा काम गर्छ भने हामी कहाँ अहिले यो गर्भवती महिलालाई के छ त उहाँको रक्तअल्पता पोषणको अवस्था त्यसमा काम गर्छ भने उहाँहरू पनि आउनु भएको छ। सँगसँगै अब हामीले रोगको सर्भिलेन्सहरू गर्ने त्यो काम पनि सर्वरोगको विशेष गरेर त्यो महामारी हुने खालको रोगलाई पनि सर्भिलेन्स गर्ने भनेर त्यो हिसाबले काम पनि स्वास्थ्यकर्मी तालिम दिएर त्यो पनि भइरहेछ। यस्ता खालको कार्यक्रमहरू भइरहेछ अहिलेसम्म हाम्रो।
0: हुम्लाको सर्केकाट गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर किशोरीको मृत्यु भएको छ। ढुङ्गा लागेर 15 वर्षीय पवित्र साउदको आज बिहान गाई गोरु चराउन जंगल गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ। सार्वजनिक लेखा समितिले 7,55,17,22,00,000 बेरोजीलाई फास्ट ट्र्याकबाट न्यूनीकरण गर्ने गरी गृह कार्य थालेको छ। ठूलो रकम फर्चुट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाई छ। खुश खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज रड्ने खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
12: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्तीसहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
13: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
14: महिनाको महिनावारी गडबडीको समस्या,
13: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
14: पेट सम्बन्धी सम्पूर्ण समस्या,
13: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
14: ईसीजी सेवा,
13: डिजिटल एक्सरे सेवा
14: र प्रयोगशाला ल्याब सेवा।
13: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
15: सूचना सूचना

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौडा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीका विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब 35 हेक्टर वन क्षेत्रमा बनाएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवच्छ यादवको नेतृत्वमा खटिएको टोलले गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाएका घर टहरा र अन्य संरचना भत्काएको हो। ब्यागुत्ते पानी बाँसपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाइएको उहाँले बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। गर्मी बढ़ेको छ। गर्मीको समयमा दिउँसोको समयमा मानिस घर बाहिर निस्कन कठिन छ। आजको जनावाजमा हामीले केही अटो चालकलाई गर्मीमा अटो चलाउन कतिको कठिन छ भनी सोधेका छौ।
1: नमस्कार, मेरो नाम लघुराम चौधरी, जानकी 3, सुवर्णपुर। धेरै रिक्सा भइसक्यो यहाँ टिकापुरमा, धेरै रिक्सा भएर कमाइ पनि त्यति छैन। त्यहाँ व्यवस्था रेटहरू अलि सबैको टोक दिन पाए हुने थियो। पार्किङ पनि भइदिए भए त बहुत राम्रो हुने थियो। हामीलाई बहुत अप्ठ्यारो परेको छ। अहिले नगर प्रहरीहरू पनि एकछिन पनि रुक्न दिँदैनन्। एकछिन रुक्यो भने, पार्किङ गर्यो भने पैसा बुझ्दाखेरिमा पनि लगिहाल्छन् हामीलाई पैसा। 500 रुपियाँ फाइन गराउँछन्, यताउता लखेटेको हुन्छन्। के गर्ने, समस्या नै छ। अब यस्तो कुरा त नगरपालिकाले पनि बुझिदिनु पर्ने हो। रिक्सा हरेकलाई अब पार्किङको व्यवस्था गराइदिनु पर्ने थियो। एक साइडमा 2 दिन बिदा भएर पनि हाम्रो केही पनि कमाई भएको छैन अहिले।
2: नमस्कार, म नवनिशा चौधरी हो, मोती नगर जानकी 7 हो। मोरी अटो चलेल 2 वर्ष कि पहले तो बढ़िया से हुई है, आजकल से बहुत कम हुए। आजकल तो दिन में 500-600 रुपए के कमाई हुई। ऑटो झोली के कारण से हमारे आजकल कमाई नहीं हुई। पहले तो 1000-1200 रुपए हुए, आजकल तो नहीं हुई। ऑटो को बहुत ही गिरा तब मारे से हमारा आजकल बहुत कम हुए। मैंने तो वो घर खर्चा 200 रुपया जमा कर 200 रुपया घर खर्च करती।
3: म जगत राय, घर नारायणपुर चौरा। हाम्रो कमाई काज भनेको अटोमा, मौका पड़े पछि 1000 रुपया पनि हुन्छ, अनि केही सिप नलागेपछि 100 पनि हुँदैन। लाखौं अटो भइसक्यो, मान्छे के भन्छन्, नै हामी ब्याट्री अटोमा जाँदैन, हामी पेट्रोल अटोमा जान्छौँ भन्ने पनि 1000 छन् यहाँ। एक होइन, 1000 तपाईँको, हामी ब्याट्री अटोमा जाँदैन, हामीलाई लेट हुन्छ। अच्छा, ब्याट्री अटोमा जान्न भनेपछि पेट्रोल अटोमा जान्छ। पेट्रोल अटोको महँगाई छ, हेर्नुहोस्, 300 रुपियाँ बोतल तेल छ, त्यो कहाँबाट ल्याउनु छ? अब आउँदैन भने चाहिँ हामीले जबरजस्ती नारी समात्नु त भएन। आउनुहुन्छ तपाईँ खुसी, आउनुहुन्न तपाईँ खुसी, त हामी त्यो कसरी, हामी अर्को व्यवसाय पनि हेर्न सक्छौँ। तपाईँ नआयो, हामी अर्को त्यही हो। कमाई धमाई अटोमा भइरहेको छैन, मुस्किलले 400-500 रुपियाँ हुन्छ, त्यही पनि बडा मुस्किल भएपछि। अब महँगाई कुनै पनि अटोको सामानहरू 4000 देखि लिएर 8-12 हजारसम्म पर्ने जान्छ हामीले लिएपछि, भनेपछि हामीहरूको ब्याट्रीको महँगाई त्यस्तै छ। के गरौँ त, अब होइन, मजबुरले हामीले चलाउनु पर्छ।
4: मेरो नाम केशव खनाल हो, जानकी गाउँपालिका वार्ड नम्बर 8 बन्देवीपुर भन्ने ठाउँमा बसोबास गरेर बसिरहेका छौँ। व्यवसायको हिसाबले अटो चलाउँछौ। प्राय जसो हाम्रो अटो चल्ने भनेको टिकापुर ठाउँमा हो, तर टिकापुरको बाटो घाटो कुनै पनि एकदम व्यवस्थित छैन। अहिले हेर्नुहोस्, यो जमराको पुल तल पेट्रोल पम्प निरको नै, त्यो भन्दा माथिनिरको पुलको यतातिरको बाटोको अवस्था कस्तो छ, त्यो भन्दा उता टीएमसी कलेजको उतातिरको बाटो हेर्नुहोस्, त्यो अवस्था कस्तो छ। हामीलाई बुढा बुढी भयो, आईमाई भयो, गर्भवती आईमाई बोक्नु पर्छ, अनि यस्तो अवस्थामा अटो चलाउँदाखेरि गर्भवती अवस्थाको आईमाईहरू भयो, अनि बुढा बुढीलाई ढुङ्गामा खड्याङ खुडुङ हुन्छ, यताउता उनीहरूलाई पीड़ा हुन्छ, दुःख हुन्छ। अनि जसै हामीहरूले टिकापुरबाट पार्क जाने बाटो हेर्नुहोस् त, त्यो कस्तो बाटो छ, त्यो रानीकुलाको पुल लिएरको त्यो अवस्था हेर्नुहोस्। यो अवस्थामा हामीहरूले कसरी आफ्नो रोजीरोटी चलाउने र कसरी अटो चलाउने?
0: र भारतीय वायुसेनाको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गर्ने 2 इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको आईएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाइएको छ। समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुरमा पाँच दिनको थारू सांस्कृतिक मेला महोत्सव हुँदै थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोक नृत्य बारे जानकारी दिने। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। दौलतपुर घाटमा निर्माणधीन झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा। कैलालीमा वन अतिक्रमण हटाइयो। गोदावरीमा 47 संरचना भत्काइए। र उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना। हौस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

सूचना यही मिति 2083 साल जेठ 31 गति का दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा वृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति। स्थानीय पञ्चे बाजा, सखिया नाच, हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरीफाटा कैलाली।

0: ओहो तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भने खेत में काम करने खेतला खाजा लग दिन पर्ने थियो।
0: सकिन लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या
2: हो?
0: पुरिदिनु पर्यो।
3: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
1: लौ न खै खै कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
1: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
4: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहलाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
4: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टिभेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टिभेनम केन्द्र नजिक पर्छ भनेर snakebite.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebite.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो त्यही लाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसके।
4: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebite.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: आई बुढल्ला सुन्तो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आंसे कि कत्रा सुगर बनाएको ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846439261
2: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
3: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
3: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरौला रोड टिकापुर कैलाली
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर छ असार एक गते नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर सात असार दुई गते सत्य सहरी स्वास्थ्य केन्द्र वडा नम्बर नौ असार तीन गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र वडा नम्बर पाँच असार चार गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर चार असार पाँच गते अश्नेरी सहरी स्वास्थ्य केन्द्र वडा नम्बर एक असार छ गते एकतानगर कार्य समितिको भवन वडा नम्बर दुई असार सात गते विजयनगर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर तीन असार नौ गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योति नगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेल मा अब मात्र 799 मै सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौं।
6: 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
7: सरकारले हामी छुन्छौ कार्यवाही गर्छौ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ़न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
6: कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
8: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
6: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
10: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञ गर्दै खुला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना, वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
5: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यी विषयमा। वधशालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
10: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्लाञ्चोको नबुबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको दुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बोक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै इजाज आलमले भन्नुभयो,
7: हामीले पहिलाको 30 छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 देखेकै बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्र अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
10: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढ़ेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ़ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट, संवाद र सहमति भएको उल्लेख गर्दै आवेग भन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएनलाई बताउनुभयो।
8: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
10: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
11: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेको छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो चाहिँ राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राजेन्द्र दलका व्यक्तिसँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
10: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 4:15 बजे हुनेछ।
12: संतोषी रावल दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख।
13: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
12: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
15: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
14: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
15: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
14: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
15: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
14: नरम मुलायम सुतीको कपडा लगाउने।
15: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
14: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
16: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
17: यसको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपी टिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
19: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
20: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
19: कोराही 15 के 27 वर्षीय कृष्णा केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिपसँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
21: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गलाई त एउटा तालिम दिँदा पछि सिक्लाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई, आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
19: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 की सीता कुमारी चौधरी अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
22: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरूसँग एक्लै त सम्भव, पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो, अब हामीसँग त धेरै पैसा पनि त हुँदैन नि त।
19: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
23: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबैपछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
19: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
24: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
19: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन, बजारीकरण, सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, CIN रेडियो मध्यपश्चिम, दाङ।
12: साझा खबरमा अब बाँकी खबर. पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ. हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ. ग्वार्को सातदो बाटो एकान्तकुना फ्लाइओभरका लागि 12,67,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ. त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ. मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ. यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ. यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ. दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बवई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ. आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्. आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्. जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ.

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड.
1: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल
2: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना. टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ. तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्ती सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र. सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि. टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर.
1: नेपाली सुगम संगीतप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ. आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ. प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्. तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ.

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले, त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यतिमै सीमित हुनु हुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोक भयो अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो मेरो। अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्रायः अब गजलहरू नै सुन्थे, अनि जस्तै अरुणा लामा दिजुको, गोपालञ्जन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ

0: नाच्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन. जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिक्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो.
1: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो. अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि.
1: सुनौ न त्यो गीत, पहिलो गीत चाहिँ.

0: एकदमै धेरै मनसुनी आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अरुणा लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ। कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।
0: सुन्न सक्छौ हामी?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ।

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ। झिम झिम

काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड 3 दिनपछि संचालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने भएको छ। 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाई आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी वातावरणीय दिगोपनका लागि कृषि वन प्रणाली बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सिर्जना बजगाई। कार्यक्रमलाई अघि बढाउँदै अब हामी कृषि वन प्रणालीको परिचय बारे चर्चा गर्छौं।
1: कृषि वन प्रणाली भन्नाले एउटै भूमि क्षेत्रमा कृषि बाली वनस्पति तथा आवश्यकता अनुसार पशुपालनलाई योजनाबद्ध र समवित रूपमा व्यवस्थापन गर्ने प्रणालीलाई जनाउँछ। सरल भाषामा भन्नुपर्दा खेती र वनलाई एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक प्रणालीका रूपमा विकास गर्ने अभ्यास नै कृषि वन प्रणाली हो। यो प्रणालीले कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण, जैविक विविधताको संवर्धन तथा किसानको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले विश्वव्यापी रूपमा दिगो भूमि व्यवस्थापनको उत्कृष्ट अभ्यासका रूपमा मान्यता प्राप्त गरेको छ। मानव सभ्यताको प्रारम्भदेखि नै मानिसले कृषि र वनलाई सँगसँगै उपयोग गर्दै आएको इतिहास पाइन्छ। नेपालमा पनि घर वरिपरि फलफूलका बोट, खेतका डिलमा घाँस तथा बहुउपयोगी रूप चरण क्षेत्रमा पशुपालन तथा खेतीयोग्य जमिनको छेउछाउमा वनस्पति रोप्ने परम्परा धेरै पुरानो छ। यद्यपि विगतमा यसलाई छुट्टै वैज्ञानिक प्रणालीका रूपमा नलिए पनि आज कृषि वन प्रणाली आधुनिक कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापनको महत्वपूर्ण विषय बनेको छ। नेपाल जस्तो कृषि प्रधान मुलुकमा अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर रहेको छ। देशको भौगोलिक बनावट, जलवायु विविधता तथा प्राकृतिक स्रोतहरूको अवस्थालाई हेर्दा कृषि वन प्रणालीको महत्व अझ बढी देखिन्छ। पहाडी तथा हिमाली क्षेत्रमा किसानहरूले खेतीयोग्य जमिनको सीमितताका कारण एउटै जमिनबाट बहुउद्देश्यीय उत्पादन लिनुपर्ने आवश्यकता महसुस गर्छन्। यस्तो अवस्थामा कृषि वन प्रणालीले खाद्यान्न, फलफूल, घाँस, दाउरा, काठ तथा अन्य वनजन्य उत्पादनहरूको एउटै ठाउँबाट उपलब्ध गराएर कृषिलाई थप प्रभावकारी र दिगो बनाउन सहयोग पुर्याउँछ। कृषि वन प्रणालीको मुख्य विशेषता भनेको यसको बहुआयामिक प्राकृति हो। परम्परागत कृषि प्रणालीमा किसानले केवल बाली उत्पादनमा मात्र ध्यान केन्द्रित गर्छन् भने कृषि वन प्रणालीमा बाली सँगसँगै रुख बिरुवा, फलफूल, घाँस तथा अन्य वनस्पतिहरूलाई पनि समावेश गरिन्छ। यसले जमिनको उपयोग दक्षता बढाउँछ। एउटै जमिनबाट विभिन्न प्रकारका उत्पादन प्राप्त हुने भएकाले किसानको आयका स्रोतहरू पनि विविधकृत हुन्छन्। यदि कुनै एक बालीमा क्षति भए पनि अन्य उत्पादनबाट आमदानी प्राप्त गर्न सकिने भएकाले जोखिम न्यूनीकरणमा पनि सहयोग पुग्छ। नेपालमा विभिन्न भौगोलिक क्षेत्रहरूमा पनि कृषि वन प्रणालीका फरक फरक स्वरूपहरू पाइन्छन्। तराई क्षेत्रमा सिसो, खयर, आँप, कटहर, लिची तथा अन्य फलफूलका बोट सँगसँगै अन्य अन्नबाली खेती गरिन्छ। मध्य पहाडी क्षेत्रमा डिल, कल्लामा, उत्तिस, काब्रो, बाँस तथा अन्य बहुउपयोगी रुखहरू रोप्ने चलन छ। घरबारीमा कागती, सुन्तला, अम्बा, आरु, नास्पति तथा अन्य फलफूलका बोट लगाउने प्रचलन पनि कृषि वन प्रणालीकै एउटा रूप हो। हिमाली क्षेत्रमा पनि स्थानीय वातावरण अनुकूल विभिन्न वनस्पति तथा पशुपालन सँगसँगै जोडिएका कृषि वन आवश्यकता अभ्यासहरू पाइन्छन्। कृषि वन प्रणालीलाई सामान्यत तीन प्रमुख आधारमा वर्गीकरण गरिन्छ। पहिलो, कृषि वृक्ष प्रणाली, जसमा कृषि बाली र रुखहरूलाई सँगसँगै व्यवस्थापन गरिन्छ। दोस्रो, वन पशु प्रणाली, जसमा रुख तथा चरण व्यवस्थापन मार्फत पशुपालन गरिन्छ। तेस्रो भनेको कृषि वन पशु प्रणाली, जसमा बाली रुख तथा पशुपालन तीनै पक्षलाई एकीकृत गरिन्छ। नेपालका अधिकांश ग्रामीण क्षेत्रमा तेस्रो प्रकारको मिश्रित प्रणाली बढी प्रचलित रहेको पाइन्छ। विश्वव्यापी रूपमा कृषि वन प्रणालीलाई दिगो विकास लक्ष्य प्राप्तिको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। विशेष गरी खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा जलवायु परिवर्तन अनुकूलका क्षेत्रमा यसको योगदान उल्लेखनीय रहेको विभिन्न अनुसन्धानहरूले देखाएको छन्। कृषि तथा वनलाई अलग अलग रूपमा व्यवस्थापन गर्दा देखिने समस्यालाई काम कम गर्दै प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्ने कृषि वन प्रणालीले मध्य पुर्याउँछ। यसरी हेर्दा कृषि वन प्रणाली कृषि वन वातावरण तथा ग्रामीण विकास बीचको एउटा सशक्त सेतु हो। यसले उत्पादन र संरक्षणलाई एकैसाथ अगाडि बढाउने भएकाले आजको समयको आवश्यकता र भोलिको दिगो विकासको आधारका रूपमा स्थापित हुँदै गएको छ।
0: कार्यक्रममा निरन्तरता दिँदै अब हामी वातावरण संरक्षणको आवश्यकता र उपाय बारे चर्चा गर्छौ।
1: वातावरण मानव जीवन, कृषि उत्पादन तथा सम्पूर्ण जीव जगतको आधार हो। स्वच्छ हावा, शुद्ध पानी, उर्वर माटो तथा जैविक विविधता बिना मानव जीवनको कल्पना गर्न सकिँदैन। तर पछिल्ला दशकहरूमा जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण, वन विनाश, प्राकृतिक स्रोतको अत्याधिक दोहन तथा जलवायु परिवर्तनका कारण वातावरणीय समस्याहरू बढ्दै गएका छन्। नेपाल जस्तो प्राकृतिक स्रोतमा निर्भर देशमा वातावरणीय असन्तुलनले प्रत्यक्ष रूपमा कृषि पशुपालन तथा ग्रामीण जीवनमा प्रभाव परिरहेको छ। नेपालमा वन क्षेत्रको संरक्षणमा उल्लेखनीय प्रगति भए पनि माटो क्षय, नदी कटान, जैविक विविधताको ह्रास, पानीमा मुहान सुक्ने समस्या तथा प्राकृतिक विपदका घटनाहरू अझै चुनौतीका रूपमा रहेका छन्। विशेष गरी पहाड़ी क्षेत्रमा हुने पहिरो, तराई क्षेत्रमा हुने बाढ़ी तथा विभिन्न क्षेत्रमा देखिने खडेरीका घटनाहरू वातावरणीय असन्तुलनसँग जोड़िएका छन्। यस्ता समस्याहरूको सावधानका लागि कृषि वन प्रणाली प्रभावकारी उपाय रूपमा देखिएको छ। कृषि वन प्रणालीले रुख तथा बालीलाई एउटै प्रणालीमा समावेश गरेर प्राकृतिक स्रोतहरूको संरक्षणमा योगदान पुर्याउँछ। रुखका चराहरूले माटोलाई मजबुत बनाउँछन्, जसले भूक्षय तथा पहिरोको जोखिम कम गर्छ। पात पतिङ्गर जस्ता जैविक पदार्थ माटोमा मिसिँदा माटोको उर्वरा शक्ति बढ्छ र उत्पादन क्षमता कायम रहन्छ। वातावरण संरक्षणको अर्को महत्वपूर्ण पक्ष भनेको जैविक विविधताको संरक्षण हो। विभिन्न प्रकारका रुख, झाडी, घाँस तथा बालीहरूको उपस्थितिले चराचुरुङ्गी, परागसेचक, किरा तथा अन्य जीव जन्तुका लागि वासस्थान उपलब्ध गराउँछ। यसले प्राकृतिक पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न मदत गर्छ। कृषि वन प्रणालीले वातावरण संरक्षणलाई उत्पादनसँग जोडेर दीर्घकालीन समाधान प्रस्तुत गर्दछ।
0: अब हामी जलवायु परिवर्तनका चुनौती र समाधान बारे चर्चा गर्छौ।
1: आज विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो वातावरणीय चुनौती मध्ये जलवायु परिवर्तन एक हो। नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा न्यून योगदान दिए पनि यसको प्रभाव भने गम्भीर रूपमा बुझिरहेको छ। तापक्रम वृद्धि, अनियमित वर्षा, हिमनदी पग्लिने क्रम, बाढी पहिरो तथा खडेरीका घटनाहरू बढ्दै गएका छन्। यी सबै घटनाहरूले कृषि उत्पादन तथा खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। नेपालका किसानहरू परम्परागत रूपमा मौसममा निर्भर खेती प्रणालीमा आधारित छन्। वर्षा समस्या नहुँदा रोपाई प्रभावित हुन्छ, अत्याधिक वर्षा हुँदा बाली नष्ट हुन्छ, लामो खडेरीले उत्पादन घटाउँछ। यसले किसानको आमदानी, खाद्य सुरक्षा तथा जीवनस्तरमा नकारात्मक प्रभाव पार्छ। कृषि वन प्रणालीलाई जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणको प्रभावकारी उपाय मानिन्छ। रुखहरूले कार्बन डाइअक्साइड अवशोषित गरी कार्बन संचयन गर्छ, यसले हरित गृह ग्यासको मात्रा कम गर्न सहयोग पुर्याउँछ। साथै रुखहरूले स्थानीय तापक्रम नियन्त्रण गर्छ, हावाको गति कम गर्न तथा आन्द्रता कायम गर्न मदत गर्छ, जसका कारण बालीहरू प्रतिकूल मौसमको प्रभावबाट केही हदसम्म सुरक्षित रहन्छन्। नेपालका मध्य पहाड़ी तथा तराई क्षेत्रहरूमा कृषिवन प्रणाली अपनाई नेपालका मध्य पहाड़ी तथा तराई क्षेत्रहरूमा कृषिवन प्रणाली अपनाएका किसानहरू जलवायुजन्य जोखिम प्रति तुलनात्मक रूपमा बढ़ी रहेका देखिन्छन्। यसैले भविष्यको जलवायु स्मार्ट कृषि प्रणालीका रूपमा कृषिवन प्रणालीलाई व्यापक रूपमा विस्तार गर्नुपर्ने आवश्यक देखिन्छ।
0: कार्यक्रमलाई निरन्तरता दिँदै अब हामी ग्रामीण जीविकोपार्जन र आर्थिक सशक्तिकरण बारे चर्चा गर्छौं।
1: नेपालको ग्रामीण अर्थतन्त्रको प्रमुख आधार भनेको कृषि हो। अधिकांश किसानसँग सानो आकारको खेतीयोग्य जमिन छ, तर उनीहरूको कृषि उत्पादनबाट प्राप्त आमदानी निर्भर छन्। तर एकल बाली प्रणालीमा निर्भर रहँदा मौसम, रोग, किरा तथा बजारका कारण आर्थिक जोखिम बढ़ी हुन्छ। कृषिवन प्रणालीले एउटै जमिनबाट विभिन्न प्रकारका उत्पादन प्राप्त गर्ने अवसर प्रदान गर्छ। किसानहरूले अन्नबालीका साथै फलफूल, घाँस, दाउरा, काठ, जड़ीबुटी तथा अन्य वन्यजन्तु वस्तुहरू उत्पादन गर्न सक्छन्। यसले आमदानीका स्रोतहरू विविध बनाउँछ र जोखिम कम गर्छ। विशेष गरी हेर्नु पर्दा पहाड़ी क्षेत्रमा घाँस तथा बहुउपयोगी रुखहरूको व्यवस्थापनले पशुपालनलाई सघाउँछ। पशुपालनबाट प्राप्त गोबरले माटोको उर्वरा शक्ति बढाउँछ भने दूध, मासु तथा अन्य उत्पादनबाट अतिरिक्त आय प्राप्त हुन्छ। यसरी कृषि वन तथा पशुपालन बीचको अन्तर सम्बन्धले समग्र ग्रामीण अर्थतन्त्रलाई बढाउँछ। महिला तथा युवाहरूका लागि पनि कृषि वन प्रणालीले नयाँ अवसर सृजना गर्दछ। फलफूल उत्पादन, नर्सरी व्यवस्थापन, मौरी पालन, जड़ीबुटी खेती तथा वनजन्य उत्पादनको प्रशोधन मार्फत स्वरोजगारका अवसरहरू बढाउन सकिन्छ। ग्रामीण क्षेत्रमा रोजगारी सृजना भई वैदेशिक रोजगारी तर्फको निर्भरता कम गर्न समेत यसले सहयोग पुर्याउन सक्छ। खाद्य सुरक्षाको दृष्टिकोणबाट कृषि वन प्रणाली अत्यन्त महत्वपूर्ण छ। विविध प्रकारका खाद्यान्न, फलफूल तथा पशुजन्य उत्पादन उपलब्ध हुँदा परिवारको पोषण स्तरमा सुधार आउँछ। यसले आर्थिक सशक्तिकरण सँगै सामाजिक विकासमा पनि योगदान पुर्याउँछ।
0: कार्यक्रमको अन्तिममा हामी अवसर, चुनौती र भावी दिशा बारे चर्चा गर्छौ।
1: नेपालमा कृषि वन प्रणाली विस्तारका लागि पर्याप्त सम्भावनाहरू छन्। देशको भौगोलिक विविधता, जलवायुको विविधता, सामुदायिक वनको सफल अभ्यास तथा कृषिमा निर्भर ठूलो जनसंख्या यसमा प्रमुख आधारहरू हुन्। बाँझो जमिनको सदुपयोग, फलफूल तथा बहुउपयोगी रुखको व्यवसायीकरण तथा वनमा आधारित उद्यम विकास मार्फत कृषि वन प्रणालीलाई अझ प्रभावकारी बनाउन सकिन्छ। तर यस क्षेत्रमा केही चुनौतीहरू पनि छन्। धेरै किसानहरूले अझै कृषि वन प्रणालीका वैज्ञानिक पक्षबारे पर्याप्त जानकारी राख्दैनन्। गुणस्तरीय बिरुवाको अभाव, प्रभावकारी प्राविधिक सेवामा सीमित पहुँच, बजारको समस्या तथा लगानीको कमीले यसको विस्तारमा अवरोध सिर्जना गरेको छ। कतिपय अवस्थामा नीति तथा कानूनी प्रक्रियाहरू पनि जटिल हुने गरेका छन्। यद्यपि भविष्यका सम्भावनाहरू अत्यन्त सकारात्मक देखिन्छन्। जलवायु परिवर्तन, वातावरणीय संरक्षण तथा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने कृषि वन प्रणालीले महत्वपूर्ण माध्यम बन्न सक्छ। सरकारी निकाय, अनुसन्धान तथा संस्था, विश्वविद्यालय, कृषि समूह तथा सामुदायिक वन उपभोक्ता समूह बीचको सहकार्यले यसको विकासलाई थप गति दिन सक्छ। आगामी दिनहरूमा जलवायु, स्मार्ट कृषि, कार्बन व्यापार, हरित अर्थतन्त्र तथा प्राकृतिक स्रोत व्यवस्थापनमा कार्यहरूसँग कृषि वन प्रणालीलाई जोड्न सकिए यसको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ। कृषि उत्पादन, कृषि वातावरणीय संरक्षण तथा ग्रामीण समृद्धिलाई एकैसाथ हासिल गर्न सक्ने भएकाले कृषि वन प्रणाली नेपालको दिगो विकासको एक महत्वपूर्ण आधार बन्न सक्ने सम्भावना अत्यन्त बढ़ियो छ। अन्तत भन्नुपर्दा कृषि वन प्रणाली केवल कृषि प्रविधि मात्र होइन, यो वातावरणीय संरक्षण, जलवायु परिवर्तन अनुकूलन, खाद्य सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकासलाई एकीकृत गर्ने दिगो प्रणाली हो। नेपाल जस्तो कृषि तथा प्राकृतिक स्रोतमा मूलकका लागि यसको महत्व अझ बढ़ी छ। उत्पादन र संरक्षण बीच सन्तुलन कायम गर्दै वर्तमान आवश्यकतालाई पूरा गर्न र भावी पुस्ताका लागि प्राकृतिक स्रोत सुरक्षित राख्ने दृष्टिकोणले कृषि वन प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। त्यसैले दिगो विकासको यात्रामा कृषि वन प्रणालीलाई नीति योजना तथा व्यवहारमा अझ प्रभावकारी रूपमा समावेश गर्नु आजको आवश्यकता हो।
0: यिनै कुराकानीका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा हाम्रो फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुर र साक्षात्कारकर्ता सृजना बोस्कालाई धन्यवाद दिँदै म जीविका शाहले बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो,
1: हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: ससानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: कसिला करे।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक

0: शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
0: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
0: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
0: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
0: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
0: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
0: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
0: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
0: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
0: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
0: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
0: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
0: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
0: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
0: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
0: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

नमस्कार, सम्पूर्ण साहित्यिक पन्मुटोरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलयको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलक सिंह लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नाजीले। यहाँहरूले कार्यक्रम मृदुलय www.tikapurfm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मृदुलयको पहिलो कविता प्रस्तुत गर्दैछु पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बरालज्यूको शार्दूल विक्री छन्दमा रहेको माझौं पखालौं बसौं शीर्षकमा रहेको यो कविता।

पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराजुलाई शार्दूल विकिले छन्दमा रहेको माझौं पखालौं बसौं शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूको सबबीचनिया छ शीर्षकमा रहेको तुंगा छन्दमा रहेको यो कविता

दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूलाई तुंगा छन्दमा रहेको सबविचनीय छ शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको उपजाति छन्दमा रहेको मान्छे पुस्तक शीर्षकको यो कविता।

चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेज्यूलाई उपजाति छन्द रहेको मान्छे पुस्तक शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि देवी प्रसाद मिश्रज्यूको दोधक छन्दमा रहेको ज्येष्ठहरू अति कष्ट सहन्छन् शीर्षकमा रहेको यो कविता।

काठमाण्डुका स्रष्टा कवि देवी प्रसाद मिश्रज्यूलाई दोधक छन्दमा रहेको ज्येष्ठहरू अति कष्ट सहन्छन् शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाण्डुका स्रष्टा कवि छत्रपति दाहालज्यूको भाषा नै हो सभ्यताको निशान समस्यापूर्तिमा रहेको यो कविता।

0: अक्षरा हो परा हो हामी बस्ने यही धराको गरा हो। भाषा नै हो पस्किने वर्म ज्ञान, भाषा नै हो सभ्यताको निशान, भाषा नै हो सभ्यताको निशान।
1: काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूलाई भाषा नै हो सभ्यताको निशान समस्या पूर्तिमा रहेको शालिनी छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पञ्चेश्वर छ बैतडीका स्रष्टा कवि हीरा भट्ट बदमास नम्बर २ को सानो नमस्कार छ शीर्षकमा रहेको शार्दूल बिक्री छन्दको यो कविता।
0: ढिस्कानो गुटको फलानु कविता क्या काव्यकार छन् बस्छन् पञ्च

ठूला वरिष्ठ कविजी सानो नमस्कार छ। आँखा खोल ठूला वरिष्ठ कविजी सानो नमस्कार छ। बोल्ने बोल्दछ घट्टमा।

इष्ट कविजी सानो नमस्कार छ, आँखा खोल ठुला वरिष्ठ कविजी सानो नमस्कार छ। पञ्चेश्वर छ बैतडीका स्रष्टा कवि हीरा भट्ट बदमाश नम्बर दुईलाई सानो नमस्कार छ शीर्षक मारेको शार्दूल बिग्रे छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पादाकुलक छन्दमा रहेको चागुनारायण भक्तपुरका स्रष्टा कवि कविराज घिमिरेज्यूको परमेश्वर हुन् बाबु र आमा शीर्षकमा रहेको यो कविता।

चाँगो नारायण भक्तपुरका स्रष्टा कवि कविराज घिमिरेज्यूलाई परमेश्वर हुन् बाबु र आमा शीर्षकमा रहेको पादाकुलक छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। हुम्लाका स्रष्टा कवि दलसाई ठकुरज्यूको मन्दाक्रान्ता छन्दमा रहेको लागौं हामी अब सबजना छन्दको साधनामा शीर्षकमा रहेको यो कविता।

0: हुम्लाका स्रष्टा कवि दलसाई ठकुरज्यूलाई लागौं हामी अब सबजना छन्दको साधनामा शीर्षकमा रहेको मन्दाक्रान्त छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि डिलबहादुर महाराजूको शार्दूल बिक्री छन्दमा रहेको पति पत्नी शीर्षकको यो कविता
1: हो। संघर्ष सदैव रूप पतिको पत्नी अझै हौसला यो संस

पति आश्रय नित दिने पत्नी अझै आगन देख्दैछौ पतिको सदैव अधुरो पत्नी बिना जीवन देख्दैछौ पतिको सदैव

बाँच्दैछन् पति साँच्चीकै मुटु बनी पत्नी उसै धड्कन बन्ने छन् पति मार्गदर्शक भने पत्नी नयाँ चिन्तन सत्मार्गी पति बन्छ पुस्तक सधैँ पत्नी खुले कि कथा भेट्दैनन् पति पत्नी सत्य रहँदा नैराश्य पीडा व्यथा भेट्दैनन् पति पत्नी

डोटीका स्रष्टा कवि दिलबहादुर महराज्यूलाई शार्दू लविकिरी छन्दमा रहेको पति पत्नी शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मृदुलयको अन्तिम कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूको घण्टी नायक भोग हाँडो शीर्षकमा रहेको अनुष्टुप छन्दको यो कविता।

खाएकै थालमा चुठ्ने नर पिचास बन्दछ, त्यो भन्दा नीच छौ निष्ठा स्वान छी गरी सुन्दछ, त्यो भन्दा नीच छौ निष्ठा स्वान छी गरी सुन्दछ। तिम्रो मस्तिष्कको प्वाल बोलाऊ टाल्न डाक्टर, राँची जाऊ पूजा गर्छन् बन्ने छौ भाव भास्कर, सेनाका भीडमा लम्क दौरा सुरबाल भिरी, कार्टुन हौ तिमी चङ्खे पुग्छौ संसदमा छिरी, कार्टुन हौ

बस नाच्दै चढी भिर दही दोधारका चिउरा सत्ताका तिमी शासक बसु आसनमा अग्लो जस्तै छौ अन्य शासक तिम्रा भेडा सबै उस्तै।

काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई घण्टी नायक भोगाँडो शीर्षकमा रहेको अनुष्टुप छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविजीहरू पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराल, दाङका स्रष्टा कवि कपिल किशोर घिमिरे, चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेल, काठमाडौँका स्रष्टा कवि देवी प्रसाद मिश्र, काठमाडौँका स्रष्टा कवि छत्रपति दाहाल, पञ्चेश्वर छ बैतडीका स्रष्टा कवि हीरा भट्ट बदमाश नम्बर दुई, चागुनारायण भक्तपुरका स्रष्टा कवि कविराज घिमिरे, हुम्लाका स्रष्टा कवि दलसाई ठकुरी, डोटीका स्रष्टा कवि डिलबहादुर महरा र काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहन्छ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नजीले पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: अन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762485358, उपेन्द्र शाह 9821-6024-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सूचना सूचना सूचना यही मिति 2083 साल जेठ 31 गति का दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा बृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति। स्थानीय पञ्चे बाजा सखिया नाच हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरी फाटा कैलाली।
1: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईले तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई छग्दु खोज्जा छ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिबर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बसु।
2: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सदैव भरिलाई।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्तीसहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर, कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।
4: यही मिति 2083 साल जेठ 31 गतेका दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा वृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति, स्थानीय पञ्चेबाजा, सखिया नाच, हुर्के नाच।

0: इतिहास लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरीफाटा कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: कति कथाको वर्णन गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, सुन्नुभयो महाराज, भगवान परमात्मालाई 56 कोटी यदुवंशी 3 करोड 88 लाख आचार्य पद, अब यो कसरी छोड्नु यिनलाई, बडो गाह्रो भयो, यिनलाई मार्न पनि नहुने, मराउन पनि नहुने, लैजान पनि नहुने, ल्याउन पनि नहुने, के गर्ने, बडा समस्या भयो। अनि कठिन पर्यो र भगवान परमात्मा, अब के गरौं के गरौं भन्दै हुनुहुन्थ्यो। परमात्मालाई निन्द्रै लागेन, अब निन्द्रा किन लागेन भन्दा, खै कसो कसो मलाई प्रभु निन्द्रा लागेन भन्नुभयो, निन्द्रा कसलाई लाग्दैन, चोर्न पाएन हुन्थ्यो भन्नेलाई निन्द्रा लाग्दैन, चोरी हुन्छ कि भन्नेलाई पनि निन्द्रा लाग्दैन, पर्खनु पर्ने समय भयो भने पनि साह्रै निन्द्रा लाग्दैन, कहिले आउला भने पहिला पुलिहरू बसिरह। अनि यसै कारणले मेरो महाराज परीक्षित, अनि ड्युटीमा बसेका सिपाहीलाई निन्द्रा लाग्दैन, रोगले ग्रस्त पारेकोलाई निन्द्रा लाग्दैन, परीक्षाका घडीमा विद्यार्थीलाई निन्द्रा लाग्दैन, अरूलाई किन निन्द्रा लाग्दैन भन्दा, खै कसो कसो निन्द्रा लाग्दैन भन्न लाग्नुभयो भगवान, भन्नुहुन्छ अब मलाई निन्द्रा छैन मेरो प्राणी, अब मलाई निन्द्रा छैन मेरो

कहाँ जाओ मने रुणवय को थियो धंधा न माना महाराज परीक्षित फण रहे। राजा परीक्षित को परमा सुखदेव स्वामी ने आज्ञा गर्नु भो अब कैवल्य भक्ति को लक्षण म यहाँलाई म बताए। अब परमात्मा ने दसम स्कंद संपन्न गर्नु भो अब यो पृथ्वी में कसरी उद्धार करने, पृथ्वी को भार उद्धार को निमित्त गंभीर सोच परमात्मा राख्ते हुए बक्षन्छ भन्ने सम्मन को कथा यस अध्यायबाट। ओ महाराज परीक्षित एकादश स्कंद को पहिलो अध्याय राजा परीक्षित सुखदेव बताउनुहुन्छ। श्री बादरानी रूपाच अब दुई आंखा को बीच में एकादश स्कंद कृत्यम दैत्यवदम कृष्ण सराम दुर्वृत्त भूवो बतारदम भारम जबिष्टम जनयन कलिम। अब राजा परीक्षित सुखदेव भन्नुहुन्छ एक दिन के भएछ भनेदेखि महाराज भगवान कृष्ण का दस भाई छोरा शिकार खेल्दै पिण्डार तीर्थ गएको, तर त्यतिखेर एउटा दसवटा ऋषि बसिरहनु भएको रहेछ पिण्डारक तीर्थमा। कुन कुन भनेदेखि पहिला जब विश्वामित्र अशित कण्ड दुर्वासा भृगु अंगिरा कश्यप वामदेव त्रि वशिष्ठ र नारद सारा बसेको बेलामा पाल्नुभयो, अनि परमात्मा जगतका मालिक हो त्यहाँ सम्मान भो तुति बिन्ती भो ध्यान भो मनन भो कीर्तन भो सारा सम्मान गरदले प्रार्थना गरे। अनि त्यसैकी पछाडि राजा परीक्षित त्यसै समयको बीचमा अब दस भाइले गएर हेराएछन् के भनेदेखि यिनले के पाउँछन् भनेर, छोरा मान्छेलाई छोरी मान्छे बनाएर हेराउन गएको, यिनले के पाउँछन्, यी हाम्री बहिनी हुन् यिनले के पाउँछन्, सबभन्दा पल्लो छेउमा बसेछन् लाजले ऊ उता बसेछन् यता हेरेर पछेर ओढेर ल यिनले के पाउँछन्, छोरो पाउँछन् कि छोरी पाउँछन्, एउटा पाउँछन् कि दुईटा, सजिलो सब पाउने हो कि असजिलो सब पाउने हो, लौन यसपालि पाउने छन् के पाउँछन् लौन भनिदिनुहोस् के पाउँछन् यिनले भन्दाखेरिमा मेरो महाराज खै के भन्ने बडा समस्या पर्यो। ऋषिहरूले यसो विचार गरे, छोरा मान्छेलाई छोरी मान्छे बनाएर त्यस्तो बनाएर पो ल्याएर चाहिँ बजियाहरूले त ऐनाबाट सिन्दुर धाओ काइयो चुरा पोते सब टन्नै मुखा के रातो नि लागो लाउँछन् नि त नि अहिले अहिले त जस्त पनि देउवाड जाने जस्तो बुढी पनि दलेर बसिरहेछन् कपालमा कालो सामान दल्दै थियो या त रातो पनि दल्न थाल्यो राम्रै भयो ठिक छ। र यदि भइसकेपछि आखिरमा अब गएर सारा सम्पूर्ण गरेर हेर्दाखेरिमा त छोरा मान्छेलाई छोरी मान्छे बनाएर पो ल्याएको रहेछ, धिक्कार जन्म, अब के गर्ने होला हे ईश्वर म दङ्ग परे। ल ठिक छ, तपाईँको छोरो पनि हुँदैन छोरी पनि हुँदैन, एउटा पनि पाउन्न बहिनीले दुईटा नि पाउन्न, के पाउँछ त हाम्रो बहिनीले भन्दाखेरिमा 56 कोटी यदु वंशीको संहार गर्ने एक हातको फलामको मुसल पैदा हुन्छ भन्ने श्राप दिए, नभन्ने गएर साडी खोल्दा एक हातको फलामको मुसल गन्द्रङै लड्यो, अब बुबाले गाली गर्नुहुन्छ भनेर घोटे पिण्डार तीर्थमा गएर याराका भन्ने दुईपट्टि धार भएको झार बन्यो, सानो शिव जत्रो बाँकुरो फुत्त फाले त्यसलाई कन माछाले निल्यो, त्यही टोक्रो जब भोलि माझीले पाएर जरा बेलालाई दियो त्यही टोक्रोले भगवान कृष्णलाई बाण हानेर मार्नेछ। अनि भगवानले यही किसिमले ठिकै छ भनेर चित्त बुझाउनु भयो, महाराज गङ्गाजीको किनारमा आज उल्का भएको, गङ्गाजीको किनारमा आज उल्का भएको, यदु कुलको संहार गर्न मुसल पैदा।

ਸੰਗਰਾਮ ਮੋਸਲ ਪੈਦਾ ਭਾਗੋ ਗੰਗਾ ਜੀ ਕੋ ਕਿਨਾਰੇ।

0: महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भयो गंगाजीको किनारमा यस किसिमबाट यो प्रकरण हजुरलाई मैले बताएँ, अब बाँकी अंश के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूत नैमिषारण्य क्षेत्रमा श्रीमद् भागवतको महिमाको वर्णन बताउनु भयो। अब निमिनाम गरिएको राजा र जनक राजाको पिताजी निमि राजाको र ऋषभदेव प्रभुका नौ भाइ छोरा भागवत धर्म जान्नेको वर्णनलाई वसुदेवले नारद ऋषिसँग मेरो छोरो को हो भनेर सोधिएका प्रश्नका उत्तर यिनै प्रकरणले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवतमा प्रारण हो।
0: सुखदेव स्वामी आज्ञा गरिबक्सन्छ, सुन्नुभयो राजन परीक्षित, यसै प्रसंगको बीचमा अघि के भएछ भन्नुहोला भनेदेखि कृष्णचन्द्र परमात्मा अब भागवत धर्म भनेको के हो नारद ऋषिले आज्ञा गर्नुभएको छ वसुदेवसँग, अनि अर्को कुराको प्रश्न गर्नुभएको छ वसुदेवले नारदसँग, अनि निमि राजाले जम्मा नौ भाइ ऋषभदेव भगवानका छोरा कवि हरि अन्तरिक्ष प्रबुद्ध पिपलायन दुर्मिल चमसकर भाजनसँग भागवत धर्म भनेको के हो, भागवत धर्मको मूल मन्त्र के हो भनेर सोद्धाखेरिमा काय नवाचा मन सुन्दर बुद्ध्या मना बान्यश्रित स्वभावात करोति यद्यत सकलम परास्मै नारायण यति समर्पय तत् जाने छ जाने अहिले सोच्दैन भन्ने बेला जाने होला। आखिरमा अब यो भनेको के हो, काय भनेको शरीर, मन भनेको मन, वचन भनेको वाणी, इन्द्रिय भनेको आँखा कान नाक जिब्रो र छाला र कर्म इन्द्रिय पनि, कायन वाचा मन सुन्दर वा बुद्धि भनेको बुद्धि, आत्मा भनेको भगवत भक्ति, स्वभावत भनेको लागेको वाणी व्यवहार, प्रकृति भनेको जब भई परिआउने कुरा, जति जे जे जब मैले गरेको छु र देखेको छु त्यो चाहिँ मैले भगवान नारायण यति समर्पए तत् भगवानमा अर्पण गरे, त्यही हो कायन वाचाको अर्थ भन्ने गरेछ छैन, कायन वाचा भए नि वाचा नभए नि वाचा भन्ने गरे होला नि कायन वाचाको। यस कारणले अब संसारमा उहाँले सोध्नुभएको छ भागवत धर्मको मूल सिद्धान्त र भगवत भक्तिमा प्रेम कसरी हुन्छ भनेर सोद्धाखेरिमा मेरो राजा आशा र संग्रह छोडेर चित्त भगवानमा अर्पण गरेपछि भगवत भक्तिमा चित्त जान्छ, यही हो। अनि अर्को कुरा फेरि सोध्नुभयो जागृत सुसुप्ति र सुस्वप्न यो तिनै अवस्था कन मायाको हो भनेर निर्णय गर्नुभयो। जागेका बेलामा धेरै पैसा आउँछ, हामीसँग घर छ, हाम्रो गाडी छ, हाम्रो घोडा छ, तब हाम्रा सब जाय जेथाहरू छन्, आँडो बाँडोहरू छन्, गहना गुरियाहरू छन्, तर सारा त्यो निदायका बेलामा त्यो समाप्ति हुन्छ। निदायका बेलामा छुट्टै संसारको सपना देखिन्छ, फेरि लाखौं लाख रुपियाँ प्राप्त हुन्छ, बिउजेपछि त्यो सपनाको सम्पत्ति समाप्ति भयो, निदाएपछि बिउजेको बेलाको सम्पत्ति समाप्ति भयो, दुइटै सपना नै रहेछ मेरो महाराज। अहिले भएको सपना लामो सपना, हिजो बेलुका देखेको छोटो सपना, सपना त सपना किनभने दुइटै साथमा नजाने भएको कारणले राजा परीक्षित यो हाम्रो होइन केही भन्ने कुराको निदो गराउनु भयो। आज भन्यो भोलि भन्यो जिन्दगी।

हरी भरन कई न भोला राज भन्यो भोली भन्यो।

भगवान परमात्मा इस किसिमबाट राजा परीक्षितलाई सुखदेवले बताउनु भयो र निमी नाम गरेका राजाका राज दरबारमा पूजित भएका नौ भाइ जोगी छन्। ती नौ भाइवटा योगी जो छन् तिनीको हरि कवि अन्तरिक्ष प्रबुद्ध पिपलायन द्रुमी र चमसकर भाजना आदि गरिएका भाइहरू छन् महाराज परीक्षित। अब त्यसमध्येमा उत्तम प्रकारबाट जागृत सुसुप्ति र सुस्वप्नको व्याख्या गर्नुभएको छ। जागृत ब्युजेको टाइम, सुसुप्ति सुतेको टाइम, सुस्वप्न अर्थात सुतेका बेलामा स्वप्न देखेको टाइम, यो तिनै समय जो छ यो चाहिँ जब काम छैन यो तिनै समय। स्थान तुरिने स्थान अवस्था जो छ तुरीय स्थान, जुन बेला आध्यात्मिक आदि दैविक र आदि भौतिकबाट तीन काललाई उछिनेर अगाडि गएको हुन्छ त्यही बेला नै उत्तम समय हो। त्यो उत्तम समय भनेको कुन बेला हो? जुन बेलामा चित्त भगवानमा गएर लाग्छ, जागृत अवस्थाले सुसुप्ति र सुस्वप्नलाई जितेर केवल परमात्मामा गएर चित्त वृत्ति भएको हुन्छ, त्यही बेला नै सही मार्गमा सही सन्देशमा सही ठाउँमा सत प्लस चित प्लस आनन्दमय कोषमा प्राप्त भएर सचितानन्दमा प्राप्त हुन जान्छ। त्यही सत्य समय हो। त्यही समयलाई ध्यानमा राखेर आफ्नो कर्तव्य माथिको अवस्थालाई बिल्कुल विचलित नभइकन जसले काम गर्यो त्यो नै परम गति प्रदान हुन्छ भनेर आफ्ना प्यारा साथी यस किसिमबाट सारा सम्पूर्ण राजाहरूलाई आज्ञा गरिबक्छु। भागवत भक्तिको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरे राजन, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन सोद्धा। परमात्माको महिमा ईश्वरको महत्वको बारे सारा प्रकाश पार्दै ल्याउँदा भगवानका धेरै अवतार भएका छन्, त्यो धेरै अवतार मध्येमा कुन कुन अवतार छ भन्ने विषयमा मत्स्य कुर्म बराश नरसिंहश वामन रामो रामश कृष्ण छ बौद्ध कल्के तथै वच। यी कहिले माछाको अवतार, कहिले कछुवा, कहिले जब यस किसिमबाट बराह, कहिले सिंह, कहिले सानो मान्छे, कहिले ठूलो मान्छे, कहिले राजा, कहिले नेता, कहिले शान्ति, कहिले जब अशान्ति, यिनै हो। भगवानले पृथ्वी मण्डलमा साराको रक्षा गर्ने भएको कारणले अब सत्य युगमा सेतो वर्ण भएको भगवानको भजन गर्नु महाराज, त्रेता युगमा रातो वर्ण भएको भगवानको भजन गर्नु चार हात, द्वापर युगमा पहेँलो वर्ण भएको भगवानको भजन गर्नु, कली युगमा कालो वर्ण भएको भगवानको भजन गर्नु। वसुदेवजी तपाईँका छोरा नै कृष्ण हुनुहुन्छ, उहाँको मूल मन्त्र के हो भन्ने बारेमा अब तपाईँलाई प्रमाण गराइदिन्छु। ध्येयम सदा परिभवग्न मम विष्टदोहम तीर्थास्पदम शिव विरञ्चेन त्युम शरण्यम व्रतार्थयम प्रणत पाल भवाति पोतम बंदी महापुरुष ते शरणारविंदम त्यक्त्वा सुरे तेज सुरेश राज लक्ष्मी धर्मिष्ठार्य वचसका जगादरण्यम माया मृगम दैत मनसित बन्ने धवात बंदे महापुरुष ते शरणारविंदम। यही नवोड़ा भक्ति हो है त, यही नीति हो है। जसले जब मेरो महाराज काल इन्द्र मणिज्वल श्याम सुन्दर श्री कृष्ण परमात्माको नाम उच्चारण गर्नाले मुक्ति, जसले आफ्नो मायामा परेकी सीता माईलाई पनि त्यागेर पर ब्रह्मा चित्त लगाएर ध्यानमा मग्न भयो यस्ता परमेश्वर प्रभुलाई मेरो नमस्कार। सत्य युगमा सेतो वर्ण, कली युगमा कालो, सत्य युगमा सेतो वर्ण, कली युगमा कालो, माता पिता दुवैलाई चिनाइदिने पालो।

0: परीक्षित इन्हीं प्रकार बाट यहाँलाई मैले प्रमाण गरे और बाकी हम सबको लागि अब वसुदेव जी तिनी नारायण कृष्ण तपाईका सुपुत्र हुनुहुन्छ भनेर भगवान को महिमा वसुदेवले बताउनुभयो। निमी राजा का नौ भाई योगी पनि यहाँबाट बिदा हुनुभयो। अब उद्धव र भगवान कृष्ण को संवाद पट्टी को ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: सुन्नुभयो
0: महाराज परीक्षित। अब उद्धवलाई भगवान परमात्मा परमेश्वरबाट आज्ञा गरिबक्छु। लौ त मेरो बाबु उद्धव भनेर मेरो नारायण उद्धवजी परमात्मा परमेश्वर वैकुण्ठ धाम सवारी हुन आँटी बक्स्यो। तर उद्धवजी वैकुण्ठ धाम सवारी हुन लाग्दाखेरि अत्यन्त समवेदनशील रूपबाट रुँदै रुँदै उद्धवले प्रभुका दुई पाउ समातेर विन्ती गर्नुभयो। भगवान हजुर कोसँग कता हो अर्कैसँग कुरा गरे जस्तो बुझिएछ यसो छाड बुझ्द हजुरको भावना मैले अन्तै बुझिएछु मेरो ईश्वर कता कता चलासल उसको कुरा अन्तै गरे जस्तो बुझिएछु के गरेको यस कारणबाट मेरो भगवान मैले बुझिन मैले चिन्नै सकिन क्षमा राखिबक्छु ईश्वर। आज हजुरसँग मैले 125 वर्षको पूर्ण आयु भयो औ मैले कहाँ जाने ईश्वर म माथि हजुरले क्षमा राखिबक्छस् भन्दा बाबु उद्धव औ मैले परमधाम जाने बेला भयो अब म वैकुण्ठ धाम पट्टिको प्रस्थानको निमित्त तयारी छु। तर तिमीलाई एउटै कुरा म प्रमाण गरिदिन्छु राजा अब तिमी मसँग नबस अब तिमी अहिले विदा हो भन्नुभयो। म कहाँ जाने त प्रभु भनेर सोद्धा तिमीलाई गोपिनीको श्राप परेको छ भक्ति गर्न जानेको प्रेम गर्न नजानेको कारणले मसँग तिम्रो विदाई हुन आँटो अब रहन हुँदैन भन्नुभयो। मेरो प्रभु कहाँ जाम भनेर जाको छोडेर उद्धव भन्नुहुन्छ मैले घरै छोडे परिवार छोडे मेरा बन्धु वृगादी कोही छैन न मेरो बाबा न मेरो आमा न मेरो बन्धु कोही नै नभएको कारणले मेरो ईश्वर अब मैले हजुरलाई कसरी जब कहाँ के गरौं मलाई रक्षा गरिबक्सोस् मेरो परमात्मा दयाको सागर हजुरलाई कोटे प्रणाम छ भनेर उद्धवजीले छोड जाने बेलामा परमात्माका दुई पाउमा समातेर रुँदा भगवान भन्नुहुन्छ बाबु उद्धवजी भोलि मेरो देहावसान हुने नै छ एक रातले तिमीलाई मैले ज्ञान दिनै पर्छ मेरो राजा प्रवास तीर्थमा तिमी धन्दा नमान भन्ने भगवानबाट आज्ञा गरिबक्छु। अनि उद्धवजीले धुरु धुरु रुँदै प्रभुका चरणमा विन्ती गर्न लाग्नु भएको थियो। भगवान भन्नुहुन्छ उद्धव मेरो प्यारो साथी यता सुन न उद्धव मेरो प्यारो साथी यता सुन न आज बाटो सक्यो मेरो हुकुम शासन उद्धव मेरो प्यारो साथी यता सुन न आज

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो हरु कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर हरौ
6: सतर्क रहौ
5: सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
8: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउन्ड बारे अत्यन्त जरूरी सूचना टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 7 असार 2 गते सत्यसहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा हरेक हप्ताको बिहान 5:30 देखि 5:50 प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धनराज साईको तर्फबाट हार्दिक स्वागत साथै कृष्ण अभिवादन जय मसी तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबलीय आध्यात्मिक प्रवचनका साथै समुद्र भजन क्रोस गीत प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीत पछि अबको समय रहेको छ बाइबली प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिस्टी एकता समाज कार्यालयका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, जय मसीह, सबैलाई नमस्कार। प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार छ। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। प्रेरितहरूको कर्ममा विश्वासको सार यस प्रकार छ। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, अनि उहाँका एक्लै पुत्र हाम्रा प्रभु येशु ख्रिष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्ने मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउतनुभयो, स्वर्गमा चढ़िजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि। आमेन। भजन संग्रहको पुस्तक राजा दाऊदले लेख्नुभएको सर्वज्ञ परमेश्वरको प्रस्तुति यस प्रकार छ। संगीत निर्देशकको निम्ति दाऊदको भजन। हे परमप्रभु, तपाईले मेरो पारख गर्नुभएको छ अनि मलाई चिन्नुहुन्छ। तपाईले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ, टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईले मेरो बाहिरी जवाई र मेरो सुताई स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाई परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परम प्रभु, तपाईले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ। तपाईले मलाई अघि र पछि घेर्नु भएको छ र आफ्नो बाहुली ममाथि राख्नु भएको छ। यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ। यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ। तपाईका आत्माबाट म कहाँ अलग जान सक्छु, अथवा तपाईको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गए भने तपाई त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाई हुनुहुन्छ, प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईको बाहुलीले मलाई डोर्याउनेछ, र तपाईका दाहिने बाहुलीले मलाई पक्री राख्नेछ। यदि म भनू अँध्यारोले मलाई छोप्नेछ अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ, तापनि अन्धकार तपाईको निम्ति अँध्यारो हुने छैन। रात त दिनको उज्यालो जस्तै चम्कनेछ, किनभने अचम्म अन्धकार, किनभने अन्धकार तपाईको निम्ति ज्योति जस्तै हो, किनकि तपाईले नै म भित्रका अंग प्रत्यंग बनाउनु भयो। तपाईले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। म जब अदृश्यमा म बनिँदै थिएँ, मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहराईमा रचिँदै थिए, तपाईँको आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सबै लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्, तिनको संख्या कति महान छ। तिनलाई मैले गर्नु परेमा त्यो बालुवाका कणहरू भन्दा बढी हुने थिए। जब म बिउजन्छु तब म तपाईसँग हुन्छु। हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुने थियो। हे रक्त पिपासु मानिस हो, मबाट दूर हो। तिनीहरू तपाईको विरुद्धमा दुष्ट नियतले बोल्दछन् र तपाईका शत्रुहरूले तपाईका नाउँको दुरुपयोग गर्छन्। हे परमप्रभु, तपाईको तपाईलाई ऋण गर्नेहरू घृणा गर्नेहरूले अरूलाई के म घृणा गर्दिन र तपाईँको विरुद्धमा उठ्नेहरूलाई के म हेलाको दृष्टिले हेर्दिन? तिनीहरूका निम्ति मेरो हृदयमा घृणा बाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्दछु। हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जान्नुहोस्, हेर्नुहोस् ममा कुनै खराब चाल छ कि मलाई अनन्तको मार्गमा डोराइ दिनुहोस्। आमेन।
0: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तोता धन्ना साई पनि बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय रहोस्। धन्यवाद।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।